0: शुभ प्रभात। यूसीआईएम को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 22 गते शुक्रबार, अगस्त 7 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको नवमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: सुकुम्बासी बस्तीबाट विस्थापित बाल बालिकाको अधिकार सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश। समस्याग्रस्त सहकारीका 2700 बचतकर्ताले फिर्ता पाए 3.5 करोड़। विद्युत महसुल निर्धारण गर्न नयाँ निर्देशिका लागू।
1: चार वर्षपछि पञ्चेश्वर आयोजनाबारे नेपाल भारत बीच छलफल हुँदै कांग्रेस विभाजन तत्काललाई टर्यो। पूर्व सभापति देउबा 26 साउनमा स्वदेश फर्किने।
0: निगमसँग ग्यास भण्डारण नहुँदा सधैँ अभाव। साहसिक पर्यटनमा कोशीले लगाएको करमा व्यवसायीको असन्तुष्टि। वातावरण संरक्षण ऐन संशोधन गर्दा मनपरी गर्न खोजिएको विज्ञहरूको आरोप।
1: मध्यपूर्व द्वन्द चर्किँदा स्थानीय इरानी विद्यालय बन्द गर्न कुवेत सरकारको निर्देशन। यमनमा हुती विद्रोहीको आक्रमणमा 38 सरकारी सैनिकको मृत्यु। नाइजेरियामा अपहरणमा परेका 300 बढ़ीको उद्धार।
0: र काठमाडौँमा जारी स्नुकर प्रतियोगितामा सबिन र रोहितले फाइनलका लागि प्रतिस्पर्धा गर्ने। संस्कृति विद्यालय र 10 टप्स अन्तर्विद्यालय फुटसल च्याम्पियन।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा विद्युत महसुल निर्धारण गर्नका लागि नयाँ निर्देशिका लागू गरिएको प्रसंग।
1: विद्युत नियमन आयोगले विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका 2083 जारी गर्दै विद्युत उपभोक्ताको महसुल निर्धारणका लागि नयाँ व्यवस्था लागू गरेको छ। लागतमा आधारित उपभोक्ता मैत्री, सर्वसुलभ र पारदर्शी महसुल दर निर्धारण गर्ने उद्देश्यसहित आयोगले नयाँ निर्देशिका जारी गरेको हो। नयाँ निर्देशिकासँगै विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका 2076 खारेज भएको छ। यद्यपि पुरानो निर्देशिका अनुसार भएका काम कारवाही भने नयाँ निर्देशिका अनुसार भएको मानिने व्यवस्था गरिएको छ। निर्देशिका अनुसार वितरण अनुमति प्राप्त संस्थाले महसुल निर्धारणका लागि आयोगमा निवेदन दिनुपर्नेछ। सामान्य अवस्थामा नयाँ आर्थिक वर्षका लागि महसुल प्रस्ताव कम्तीमा 120 दिन अघि पेश गर्नुपर्नेछ। एक आर्थिक वर्षमा एकपटक मात्रै महसुल निर्धारणको निर्देशन दिन पाइने व्यवस्था गरिएको छ। कम्तीमा 3 वर्षमा एकपटक महसुल पुनरावलोकनका लागि निवेदन दिनुपर्नेछ। महसुल निर्धारण गर्दा आयोगले लेखा परीक्षण गरिएको वित्तीय विवरण, विद्युत खरिद लागत, संचालन तथा मरमत खर्च, कर्मचारी खर्च, ऋणको ब्याज, राजकट्टी आयकर र भूपूँजीमा प्रतिफल लगायतका आधारमा वार्षिक आवश्यक आय निर्धारण गर्नेछ र सोही आधारमा विभिन्न उपभोक्ता वर्ग, भोल्टेज, समय र मौसम अनुसार महसुल दर तय गरिने व्यवस्था गरिएको निर्देशिकामा उल्लेख छ। निर्देशिकाले उत्पादन व्यवसायका लागि सो पूँजीमा अधिकतम 16, प्रसारण व्यवसायका लागि 15.5 र वितरण व्यवसायका लागि 16.5% प्रतिफल दिन सकिने व्यवस्था गरेको छ। आयोगको आयोजना निर्धारित समय अघि सम्पन्न गर्ने वा वितरण नोक्सानी घटाउने संस्थालाई थप 1% प्रसारण प्रतिफल दिन सकिने पनि निर्देशिकामा उल्लेख गरिएको छ।
0: सर्वोच्च अदालतले नदी किनार तथा अन्य स्थानका सुकुम्बासी बस्तीबाट विस्थापित भएका बाल बालिकाको शिक्षा, स्वास्थ्य, आवास तथा अन्य आधारभूत अधिकार सुनिश्चित गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले साउन 18 गते उक्त आदेश जारी गरेको हो। बाल बालिकाको क्षेत्रमा क्रियाशील बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेल र मानव अधिकारको क्षेत्रमा क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालयका तर्फबाट वरूण बस्याल सहित दायर गरेको उत्पीड़न सम्बन्धी रिटमाथि प्रारम्भिक सुनवाई गर्दै अदालतले विस्थापनका कारण बाल बालिकाको शिक्षामा गम्भीर असर परेको देखिएको उल्लेख गरेको हो। अदालतले विस्थापित बाल बालिकाको विद्यालय भर्ना, पठन पाठनको निरन्तरता तथा आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न आवश्यक रहेको ठहर गरेको छ। आदेशमा सुकुम्बासी क्षेत्रका विद्यालय उमेरका बाल बालिका विद्यालयबाट बाहिरिन सक्ने, भर्ना नभएका बाल बालिका शिक्षाको अधिकारबाट वञ्चित हुन सक्ने तथा विस्थापनका कारण उनीहरूको जीवन र विकासमा प्रतिकूल असर गर्न सक्ने अवस्था रहेको उल्लेख गरिएको छ। राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषय समेतलाई आधार बनाउँदै अदालतले तत्काल संरक्षण आवश्यक रहेको निष्कर्ष निकालेको छ। अदालतको आदेशका बारेमा सीआईएमसँग कुराकानी गर्दै सिजपका अध्यक्ष पौडेलले भन्नुभयो,
3: सर्वोच्च अदालतमा दायर भएको रिटमाथि बालबालिकाको शिक्षा स्वास्थ्य र संरक्षणको विषयमा विशेष गरी भूमिहीन बालबालिकाको सवालमा जुन किसिमको आदेश भएको छ यो आदेशले बाल अधिकारको संरक्षण र सम्वर्धनको निम्ति न्यायपालिकाले जुन किसिमको आदेश अन्तरिम आदेश जारी गरेको यसले बालबालिकाको शिक्षा स्वास्थ्य संरक्षण उनीहरूको आवासको अधिकार सुनिश्चित गर्न चाहिँ योगदान पुर्याउँछ भन्ने हामीले अपेक्षा लिएका छौं। अन्तरिम आदेशलाई यथाशक्य छिटो कार्यान्वयन गर्नका निम्ति हामी जोरदार माग गर्दछौं।
0: सर्वोच्च अदालतले विस्थापित बालबालिकाको पहिचान र प्रमाणीकरण गरी विद्यालय भर्ना भएका बालबालिकाको शिक्षालाई निरन्तरता दिन तथा भर्ना नभएका बालबालिकालाई साउन मसान्तभित्र नजिकको विद्यालयमा अनिवार्य र निशुल्क भर्ना गराउन आदेश पनि दिएको छ। निशुल्क पाठ्यपुस्तक, पोशाक, यातायात सुविधा, शैक्षिक सामग्री, मनोसामाजिक परामर्श तथा अपाङ्गता भएका बालबालिकाका लागि आवश्यक सहयोगी सेवा समेत उपलब्ध गराउन भनिएको छ। अदालतले विस्थापनबाट थप असर पर्ने अवस्था भए आवश्यकता अनुसार आवासीय शिक्षाको व्यवस्था गर्न तथा बाल बालिकाका लागि अनुकूल वातावरण निर्माण गर्न सम्बन्धित स्थानीय निकायसँग समन्वय गर्न पनि सरकारलाई निर्देशन दिएको छ।
1: यसैबीच संस्थापन गगन थापा र इतरपक्षी शेरबहादुर देउवा विभाजनको डिलमा पुगेका बेलामा प्रमुख प्रतिपक्षी दल कांग्रेसको आधिकारिकता विवाद बिउतिएको छ। तत्कालीन सभापति देउवाले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएसँगै अब पुनः इजलासमा पुनः शुरूदेखि नै सुनवाई हुनेछ। 2082 पुसमा थापा समूहले गरेको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले 2 माघ 2082 मान्यता दिँदै पदाधिकारीको सूची अध्यावधि गरेको थियो। त्यस विरूद्ध तत्कालीन सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का 4 माघमा सर्वोच्च जानुभएको थियो। 4 वैशाखमा न्यायाधीश द्वय सारंगा सुवेदी र निरपध्वज निरौलाको इजलासले थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने आयोगको निर्णय नै सदर गरेको थियो। फेरि देउबा र खड्काले 7 साउनमा पुनरावलोकनका लागि निवेदन दर्ता गराउनु भएको थियो। हिजो प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डेय, श्रीकान्त पौडेलको पुनः इजलासले पुनरावलोकनको अनुमति दिएको हो। इजलासले देउबा पक्षलाई सुनाएको मौका नै नदी निर्वाचन आयोगको निर्णय सदर गरेको भन्दै यसअघिको फैसला पुनरावलोकन आवश्यक रहेको थाहा कांग्रेसको थियो। पुनरावलोकनको निर्णय आएसँगै कांग्रेसका नेता मिन विश्वकर्माले सीआईएमलाई भन्नुभयो,
4: अहिलेसम्म पार्टी नमिलेको तर अदालतले फेरि यो मुद्दा हेर्नुपर्ने हिजोको निर्णयहरू चाहिँ त्रुटिपूर्ण देखियो, बेरुखको देखिन जस्तो भयो भनेको हुनाले अब फेरि यो मुद्दा अदालतमा विचाराधीन रहेको हुनाले अब आपसी वार्ता छलफल चाहिँ अनौपचारिक त हुन गर्न सकिने भयो तर पार्टीको औपचारिक वार्ता छलफल भन्ने कुरा सर्त आदि इत्यादि केही पनि नहुने भयो। त्यसैले अब अदालतको आजको आदेश चाहिँ हाम्रा लागि स्वागत योग्य छ र हामीले हाम्रो निवेदनको सुनवाई भएकोमा हामी खुसी व्यक्त गर्दछौँ। तर यसले हार्दिक भन्दा पनि पार्टी नेपाली कंग्रेस पार्टी जसरी 14 महाधिवेशनमा एकरूपता एकताबद्ध भएर 14 महाधिवेशन गरेका थियौँ यसले 15 महाधिवेशन पनि एकताबद्ध भई 15 महाधिवेशन गर्ने सम्भावना चाहिँ धोका चाहिँ खोलेको छ। त्यसैले अदालतले पार्टी हामीलाई विभाजित बनाएको भन्ने हामीलाई महसुस भएको थियो। अब अदालतले नै हाम्रो पार्टी एकता गर्ने
1: यसैबीच स्वास्थ्य उपचारका लागि गत फागुनमा सिङ्गापुर हुँदै हङकङ पुग्नुभएका कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्किने तयारी गर्नुभएको छ। उहाँ साउन 26 गते नेपाल फर्किने तयारी गर्नुभएको नेता प्रकाशरण महतले जानकारी गराउनु भएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा विकास निर्माण र सुविधापछि बसाई सरेकाहरू पनि गाउँ फर्कदै
5: व्यवसाय गर्ने भनेर सरेको थियौँ। त्यस पछाडि अहिले हामीहरू चाहिँ अब बाटोहरू पनि पर्नु अब सुविधाहरू पनि आउन थाल्यो। त्यही भएर हामी अहिले खोला मिटारमै यसै सार्नु आफ्नो घरमा होटल व्यवसाय गर्न बसिरहेको छ।
1: निगमसँग ग्यास भण्डारण नहुँदा सबै अभाव, साहसिक पर्यटनमा कोशीले लगाएको करमा व्यवसायको असन्तुष्टि, वातावरण संरक्षण ऐन संशोधन गर्दा मन परि गर्न खोजिएको विज्ञहरूको आरोप लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
7: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
8: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
6: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
7: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
9: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय मानिन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकिलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
9: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउं, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल बानेश्वर रमल र ओम अस्पतालमा
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा चार जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtiai.org फोन नम्बर 01-5224-352-5224-353।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले हेलो सरकारलाई स्तरोन्नति गरी नागरिकका गुनासो सम्बोधन गर्न एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ। प्रत्यक्ष रूपमा आम नागरिकको गुनासा सुन्न तथा यथा सबै छिटो हल गरिने उद्देश्य सहित तत्कालीन सरकारद्वारा 2068 कार्तिक सत्रमा हेलो सरकार कार्यक्रम शुरू गरिएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाले एकीकृत सेवा व्यवस्थापन प्रणालीका लागि एकीकृत अवधारणा पत्र विस्तृत अवधारणा पत्र र कार्ययोजनाको मसौदा तयार गरी छलफलका लागि पेश गरेको समेत जानकारी दिनुभयो।
0: वातावरण संरक्षण ऐन 2076 संशोधन गर्न तयार पारिएको विधेयकमा वातावरण निरीक्षक र वातावरण परीक्षक पदको न्यूनतम शैक्षिक योग्यता सम्बन्धी प्रावधानमा गम्भीर त्रुटि रहेको भन्दै देशभरका विश्वविद्यालय केन्द्रीय विभाग तथा आंगिक र सम्मान प्राप्त क्याम्पसहरूले संयुक्त रूपमा सरकारको ध्यान आकर्षण गराएका छन्। त्रिभुवन विश्वविद्यालय काठमाडौँ विश्वविद्यालय पोखरा विश्वविद्यालय मध्यपश्चिम विश्वविद्यालय सुदूरपश्चिम विश्वविद्यालय लगायत 16 शैक्षिक निकायका वातावरण विज्ञान तथा वातावरण इन्जिनियरिङ विभागका प्रमुख तथा प्रतिनिधिहरूले हस्ताक्षर गरी यस्तो माग राखेका हुन्। प्रस्तावित विधेयकको दफा 2-6 F2 र F3 वातावरण निरीक्षक र वातावरण परीक्षकका लागि वातावरण क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध नरहेका अन्य विषयमा स्नातक गरेका र 2 वर्ष स्थायी सेवामा रहेका कर्मचारीलाई पनि समान रूपमा योग्य मान्ने व्यवस्था गरिएको छ। यसलाई विज्ञहरूले गम्भीर त्रुटि भनेका छन्। वातावरण संरक्षण ऐन 2053 र नियमावली 2054 जारी भएका त्रिभुवन विश्वविद्यालय लगायत 5 विश्वविद्यालयले स्नातक बीएससी बीई र स्नातकोत्तर एमएससी एमई तहमा वातावरणीय अध्ययनका कार्यक्रमहरू संचालन गर्दै आएका छन्। प्राविधिक ज्ञान नभएका अन्य विषयका स्नातकहरूलाई समेत यस्तो पदमा नियुक्ति गरिँदा वातावरण निरीक्षक पदको प्राविधिक चरित्र र पेशागत मर्यादामा आघात पुग्ने, वातावरणीय अध्ययन निरीक्षण र वैज्ञानिक निर्णय प्रक्रियाको गुणस्तर खस्किने, वातावरणीय सुशासन कमजोर भई वातावरणीय जोखिम बढ़ने भन्दै ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ। संविधानले मौलिक हकका रूपमा प्रत्याभूत गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकमाथि समेत असर पुर्याउने र नेपालले हासिल गर्न खोजेको दिगो विकासको अवधारणामाथि पनि आँच पुर्याउने भएकाले तत्काल संशोधन गर्न पनि माग गरिएको छ।
1: अब काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। कान्तिपुरको पहिलो पृष्ठमा नेपाल भारत संयुक्त जलस्रोत समिति बैठक सेप्टेम्बरमा चार वर्षपछि पञ्चेश्वर आयोजनाबारे छलफल हुँदै शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। नेपाल र भारत बीचको सीमा नदी महाकालीमा निर्माण हुने पञ्चेश्वर बहुद्देश्यीय आयोजना अगाडि बढ़ाउने विषयमा चार वर्षपछि छलफल हुनु भएको छ। आगामी सेप्टेम्बरमा भारत नेपाल जलस्रोत सम्बन्धी संयुक्त समिति र जलस्रोत सम्बन्धी संयुक्त थाई प्राविधिक समितिमा उक्त विषयलाई छलफलका रूपमा समावेश गर्ने तयारी गरिएको हो। त्यस्तै काठमाण्डुका सड़क र यातायातका लागि नयाँ गुरु योजना, मेट्रो रेलदेखि दुप्त वर्षसम्मका सेवा प्रस्ताव शीर्षकमा सजना बरालले खबर लेख्नु भएको छ। जाइकाको सहयोगमा तयार गुरु योजना मन्त्री परिषदबाट स्वीकृति हुने अपेक्षा छ। 2050 सड़क पूर्वाधार र यातायात अवस्थालाई मार्ग निर्देशन गर्ने र फास्ट ट्र्याकका विषयमा भने नेपाली सेना र सरकार बीच सम्बन्धी अभाव भएको खबरमा उल्लेख छ। समस्याग्रस्त सहकारीका 2700 बचतकर्ताले फिर्ता पाए 3.5 करोड़ शीर्षकमा पनि अर्को खबर प्रकाशित छ भने भित्री पृष्ठमा साहसिक पर्यटनमा कोशीले लगाएको करमा व्यवसायको असन्तुष्टि शीर्षकमा विनोद घिमिरेले खबर लेख्नु भएको छ। धनकुटाको भेरेटार पूर्वकै कहलिएको पर्यटकीय गन्तव्य मानिन्छ। तराई र पूर्वी सीमाका भारतीय शहरबाट नजिक भएकाले त्यहाँ वर्षैभरि पर्यटकको चलफल हुने गरेको छ। त्यस्तै भित्रपृष्ठमै गण्डकीमा गाजा कानून के छन् मापदण्ड शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
0: गोर्खापत्र दैनिकमा कर्मचारी सरूवामा अनलाइन प्रणाली, अब सधैँ दुर्गममै मात्र बस्नु नपर्ने शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर छ। सत्ता र शक्तिको पहुँच वरिपरि घुम्ने कर्मचारी सधैँ आफू अनुकूल कार्यालयमा बस्ने परम्परा तोडिएको छ। विशेष गरी सिंहदरबार तथा सुविधा सम्पन्न शहर केन्द्रित रहेर वर्षौंसम्म आफू अनुकूल कार्यालयमा बस्ने कर्मचारीलाई वर्तमान सरकारले अनलाइन सरूवा प्रणालीका आधारमा दुर्गम क्षेत्रमा सरूवा गर्न थालेको छ। लामो समयदेखि दुर्गम क्षेत्रमा बसेर काम गर्न बाध्य कर्मचारीको सुगममा सरूवा हुन थालेको छ। यसअघिसम्म पहुँचविहीन कर्मचारी दुर्गम क्षेत्रमा मात्रै बस्नुपर्ने बाध्यता रहेको थियो। अनलाइनबाटै वैदेशिक कागजात प्रमाणीकरण शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छ। विदेश जाने कागजपत्र बनाउने अनावश्यक झन्झटबाट आम नागरिकले मुक्ति पाउनुभएका छन्। सरल, सहज र सर्वसुलभ सेवा प्रदान गर्ने सरकारको उद्देश्य अनुसार विदेश जाने कागजात अनलाइन प्रणालीबाट बन्ने भएपछि नागरिकले अनावश्यक झन्झट बिहोर्न नपर्ने भएको हो। यसअघि प्रमाणीकरणका लागि टाढाका जिल्लाबाट आएका सेवाग्राहीले कागजातमा सामान्य त्रुटि वा अपोग कागजात भएमा पुनः सम्बन्धित स्थानीय तह वा अन्य निकायमा फर्किनुपर्ने बाध्यता रहेको थियो। भित्री पन्नामा कर्मचारीको नयाँ तलबमान स्वीकृत भएको बारेमा खबर छ भने बढ़ी आउँदैछन् ग्यास बुलेट, तर पनि अभाव। पछिल्लो 20 दिनमा वीरगंज नाका भएर 979 बुलेट भित्रिएका छन्। समस्या सुन्न फोन नम्बर सार्वजनिक गरिएको बारेमा पनि खबर छ। उपभोक्ताले बजारमा एलपी ग्यास प्राप्त गर्न यदि कठिनाई भयो भने 98511 16773 सम्पर्क गरेर जानकारी गराउन सकिनेछन् र आवश्यकता परिपूर्तिका लागि सहजीकरण हुने भएको छ। आर्थिक कारोबार दैनिकमा 4 दशकपछि

0: मा ग्यास भण्डारण गृह बनाउने योजना 10 वर्षदेखि अलपत्र भएको बारेमा खबर छ भने खोला किनारको बस्ती हटाइएको 4000 रोपनी जग्गामा पार्क करिडोर र व्यायामशाला बनाउने योजना बारेको खबर पनि छापिएको छ। भित्री पन्नामा देशभर 50,000 भन्दा बढ़ी अस्थायी करार र ज्यालादारीका कर्मचारी संघका करार कर्मचारी व्यवस्थापन बारे अध्ययन गर्न समिति गठन भएको बारेमा पनि खबर छापिएको छ। भित्री पन्नामा सरकारी लटरीबाट आज 25 लाख वितरण हुने शीर्षकमा खबर छ। सरकारले आज 100 रूपियाँ भन्दा बढ़ीको वस्तु तथा सेवा खरिद गर्दा बीजक लिएका उपभोक्ताहरू मध्येबाट 15 जनालाई जम्मै 1 लाख र 1 जनालाई 10 लाख रूपियाँ वितरण गर्न लागेको छ। नागरिक मा निगम संघ ग्यास भण्डारण नहुँदा सधैँ अभाव शीर्षकमा खबर छ भने आफन्त नजिक नहुँदा कुरूवा संकट शीर्षकमा पवित्रा सुनारले लेख्नु भएको खबर छापिएको छ। भित्रीपन्नामा नेपाली संसदका प्रवृत्ति अन्तर्राष्ट्रिय मापदण्ड भन्दा बाहिर गएको हो शीर्षकमा ईश्वरी सुवेदीले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। कुवेत सरकारले स्थानीय ईरानी विद्यालय बन्द गर्न निर्देशन दिएको छ। शिक्षा मन्त्रालयको एक स्रोतले एएफपीलाई यसबारे जानकारी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। निर्देशन मध्यपूर्व युद्धका क्रममा ईरानले कुवेतमा बारम्बार आक्रमण गरेपछि आएको जनाइएको छ। यमनमा हुती मिसाइल र ड्रोन आक्रमणमा 38 सरकारी सैनिकको मृत्यु भएको छ। 29 जना घाइते भएका छन्। यसलाई दुई पक्षबीच घातक आक्रमण भनिएको छ। मिसाइल आक्रमणले मरीब प्रान्तको शिविरमा बिहानै निशाना बनाएको थियो र नाइजेरियाको मध्य क्षेत्रमा सशस्त्र द्वन्द्व विद्रोहीद्वारा धेरै महिनादेखि बन्धक बनाइएका कम्तीमा 308 व्यक्तिको उद्धार गरिएको छ। फेब्रुअरी 3 र 4 उत्तर मध्य राज्य क्वारा र नाइजरमा छुट्टा छुट्टै आक्रमणमा उनीहरू अपहरणमा परेका थिए।
0: साझा खबरमा अब खेल खबर। गण्डकी प्रदेश सरकार अन्तर्गतको प्रदेश खेलकुद परिषदले वितरण गरेको गण्डकी प्रदेश खेलकुद पदक विवादमा परेको छ। प्रदेशका खेलाड़ी प्रशिक्षक खेल क्षेत्रमा लागेका व्यक्ति संघ संस्था र उनीहरूले गरेको योगदानको सम्मान गर्ने उद्देश्यसहित स्थापित पदक वितरण प्रक्रिया अपारदर्शी भएका कारण पहिलो प्रयासमै विवादास्पद बनेको हो। पदक वितरणका लागि परिषदको नियामक निकाय सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले गण्डकी प्रदेश खेलकुद पदक स्थापना तथा व्यवस्थापन सम्बन्धी कार्यविधि 2081 जारी गरेको थियो। सोही कार्यविधि अनुसार आर्थिक वर्ष 81-82 पदक 30 असार 2083 वितरण गरिएको थियो र छनौट समितिमा बदमाशी भएको भनेर आरोप पनि लागेको छ। नेपालका नम्बर 1 खेलाड़ी वाङचु तामाङ प्रथम काठमाण्डू खेल मण्डल नेपाल टप 16 ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनशीपको सेमी फाइनलमै पराजित हुनुभएको छ। काठमाण्डु खेल मण्डल एनआरटीको आयोजनामा त्रिपुरेश्वर स्थित क्लबकै भवनमा भएको प्रतियोगितामा बिहिबार दोस्रो सेमी फाइनलमा उहाँ सबिन तामाङसँग 5-4 फ्रेमले स्तब्ध हुनुभएको पत्र पत्रिकाहरूले पनि खबर छापेका छन्। त्यसै गरी भर्खर सम्पन्न विश्वकपको सह आयोजक राष्ट्र क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्व क्षमतामाथि अब आफूलाई विश्वास नरहेको बताउनु भएको छ। क्यानाडाका प्रधानमन्त्रीलाई इन्फान्टिनोप्रति विश्वास नरहेको पाइएको छ।
1: विकास र सुविधाले नागरिकको सोचाइ र समृद्धिमा पार्ने प्रभाव रिपोर्ट कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: संस्थाको एकमात्र डिटेल सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
3: साझा खबरमा अब सुविधाले ल्याउने परिवर्तनको कुरा. 2065 सालमा संसदीय विकास कोषको रकमबाट शुरू भएको तमोर करिडोरका कारण कोशी पहाड़ी जिल्लावासीलाई सजिलो भएको छ. सड़क निर्माण भएसँगै धनकुटा र आसपासका पहाड़ी बस्तीबाट वर्षौं अघि बसाई सरेर सरेका परिवारहरू आफ्नै जन्मथलो फर्किन थालेका छन्. सड़कले केवल दूरी घटाएको छैन, गाउँमा सम्भावनाको ढोका पनि खोलिदिएको छ.
4: चौबिसै गाउँपालिका चार फलामेटार कुनै बेला धनकुटाकै दुर्गम बस्ती मध्ये एक मानिन्थ्यो, तर अहिले यहाँ सड़कसँगै बिजुली, खानेपानी, संचार र यातायातको पहुँच विस्तार

0: भएको छ। स्थानीय उत्पादन बजार पुग्न थालेका छन् भने दैनिक उपभोग्य सामग्री पनि गाउँमै उपलब्ध हुन थालेका छन्। यही परिवर्तनले स्मृति लिम्बुको परिवार पनि गाउँ फर्किएको छ।
1: बसाइ किन सरेको भन्दाखेरि मेरो ससुरबा पनि बिरामी हुनुहुन्थ्यो, ब्लड क्यान्सर लागेको थियो। अब हामी पनि केही बाहिरी व्यवसाय गर्ने भनेर सरेको थियौँ। अनि त्यस पछाडि अहिले हामीले उतै अब बाटोहरू पनि पढ्नु, अब सुविधाहरू पनि आउन थाल्यो। त्यही भएर हामी अहिले खलामेटारमै सुस्तानु आफ्नो घरमा होटल व्यवसाय गरेर बसिरहेको छौँ।
0: खलामेटार मात्रै होइन, तमर करिडोर अन्तर्गत पर्ने सदमटार, हंसमोरङ र भैसेटार जस्ता बस्तीमा पनि बसाइ सरेका परिवारहरू गाउँ फर्किने क्रम शुरू भएको छ। गाउँ फर्किएकाहरू वैकल्पिक व्यवसायमा जोड़िएका छन्। कसैले तरकारी खेती गरिरहेका छन् भने कतिले होटल व्यवसाय समेत चलाएका छन्। चौबिसे गाउँपालिका चार कुरुलेका महेन्द्र नेपानी:
2: तमर करिडोरले गर्दाखेरि पहिलेको भन्दा धेरै परिवर्तन आएको छ। सबैको जीवन स्तर धेरै उच्च भएको छ, सुध्रेको छ। त्यहाँ ठाउँ छोडेर गएको मान्छेहरू अहिले चाहिँ फेरि पसन सहायता पुनः गाउँमा फर्केर आएर चाहिँ अब होटल व्यवसायदेखि कृषि व्यवसायदेखि लिएर गरिरहेको
0: छ। तमर करिडोर निर्माणले यातायातको सुविधा मात्र दिएको छैन, गाउँ छोडेकाहरूलाई फेरि आफ्नै माटोसँग जोडिने आत्मविश्वास पनि थपेको छ। चौबिस गाउँपालिका चारका जनप्रतिनिधि सबिना लकान्द्री:
3: बसै सरेर जानुहुने हाम्रा आफ्ना आफन्तहरू फर्केर राम्रो बस्ती बसालेर चाहिँ व्यापार व्यवसाय गरेर चाहिँ आफ्नै गाउँमा केही गर्दा हुने रहेछ भन्ने हेतुले राम्रो काम गरेर उदाहरणीय बन्नु भएको छ र यो परिवर्तन करिडोर बनेसँगै यो परिवर्तन भएको हो।
0: भारतको जोगमुनीबाट तमर नदीको किनार हुँदै चीनको तिब्बतलाई जोड्ने उद्देश्यले संविधान सभा सदस्य हेमराज भण्डारीको संसदीय विकास कोषबाट 2065 सालमा 10 लाख बजेट विनियोजन गरेर उपभोक्ता समिति मार्फत काम शुरू भएको थियो। त्यसपछि धनकुटाको मूलघाटदेखि पाँच थरको शुभाङसम्म 2066 सालमा ट्र्याक खोल्न 6 अर्ब 15 करोड 14 लाखमा ठेक्का सम्झौता भए काम शुरू भएको थियो। तमर करिडोरका मुख्य अभियन्ता हेमराज भण्डारी:
4: भौतिक पूर्वाधार सामान्य कुरा हो भनिन्छ, तर भौतिक पूर्वाधारले मान्छेको चेतनामा पनि विकास गर्दो रहेछ, उसको काम गर्ने तौर तरिकामा पनि विकास गर्दो रहेछ, उसले खेती गर्ने र उत्पादन गर्ने तरिकामा पनि विकास गर्दो रहेछ। यो गएका मान्छेहरू पनि फर्किने पछि छलफल गर्न थाले भन्दा यसले ठूलो परिवर्तन ल्यायो। समग्र त्यो क्षेत्रको मानिसहरूको जीवनमा चाहिँ एउटा कायापलट ल्याउने योजनाको रूपमा, आयोजनाको रूपमा विकास भएको हेर्दाखेरि त्यहाँका मान्छेहरूसँगको छलफलमा, भेटघाटमा उनीहरूले फोन गर्छन्, कुराकानी गर्छन्, अनि त कहिले धन्यवाद दिन्छन्, कमसेकम तपाईँले शुरूआत गरिदिनु भयो भन्छन्। एउटा राजनीतिक कार्यकर्तालाई, एउटा अभियन्तालाई एउटा त्योभन्दा ठूलो आत्मसन्तुष्टि र खुसी चाहिँ अरू केही पनि नहुँदो रहेछ।
0: तमर करिडोर अन्तर्गत धनकुटाको मूलघाटदेखि पाँच थरको गणेशचोकसम्मको 155 किलोमिटर मध्ये हालसम्म 73 किलोमिटर सड़क कालोपत्र सकेको छ। तर यस सड़क खण्डमा पर्ने 8 वटा मोटरेबल पुल निर्माणको कामले गति नलिँदा तमर करिडोर सड़कबाट यात्रुहरूले अपेक्षा गरे जतिको सुविधा भनी पाउन सकेका छैनन्। गोपाल बराई

0: टक्क बसेका छन् र चश्मा कालो छ, त्यसैले अलिकति तल नाकको डाडीसम्म तानेर केही भनिराखेको जस्तो देखिएको छ। माथि यस्तो लेखेको छ, लभ यू सभामुखज्यू, कालो चश्मा लाउनेहरू संसद जाने नै होइन नि।
1: हस्त प्राविधिक साथी रवि भित्तालाई धन्यवाद। अहिलेलाई लिलपुका चन्द्र सन्तोष गन्धर्व विदा भन्, तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द, संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIM-ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि संवाद श्रृंखला हेलो सांसद प्रसारण गर्ने गर्छन्। संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएका छौं। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि बुद्धि प्रसाद पन्त उर्फ हरि, हरिको नामले अलि बढ़ी चिनिने व्यक्तित्व हामीसँग हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू।
2: धन्यवाद।
1: तपाईँ आफै राष्ट्रिय राजनीतिमा प्रवेश गरेको लामो समय नभइसकेको अवस्थामा अलि ठाडो खालको उडान भयो, राजनीतिक उडान होइन, कस्तो लागिरहेछ त्यहाँबाट अलि बढ़ो?
2: ठाडो उडान त नभनौँ, किनभने म पर्सा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको पर्सा जिल्ला सभापतिको रूपमा संयोजकको रूपमा, त्यसपछि जिल्ला भेला मार्फत चाहिँ सभापति चुनेर अनि फेरि यो जिल्ला अधिवेशनबाट चाहिँ पर्सा जिल्ला सभापतिको रूपमा अनुमोदित भइसकेको अवस्था हो। त्यस कारण यसलाई ठ्याक्कै ठाडो त नभनौँ होइन, रहेर बुझेर आएको
1: छ। 81 सालमा चाहिँ रासोपा पर्साको जिल्ला सभापतिको रूपमा तपाईँ चुनिनुभयो, छानिनु भयो।
2: हजुर,
1: त्यस पछाडि दोस्रो कार्यकालको लागि पनि तपाईँले निरन्तर रहनुभयो। तपाईसँग राजनीतिक चेतना अथवा केही गरौं भन्ने त्यो जोस जाँगर अलि उहिलेदेखि थियो, अवसर ढिला पाउनुभयो अथवा तपाईँले ठिक समयमा ठिक अवसर अथवा ठिक खालको जिम्मेवारी पाउनुभयो लाग्छ?
2: म चाहिँ होटल तथा पर्यटन व्यवसायीको भूमिकामा पहिले रहँदै गर्दाखेरि पनि थोर बहुत राजनीतिक
3: रेडियो धादिङ 106 MHz।
4: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला बाबुलाई केही थाहा छ त?
5: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि कामी लाग्दो हुन्छ। रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ, त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनुपर्छ। कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रो पहिचान हुन्, त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
4: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
5: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ, पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यून गर्न पनि सहयोग पुर्याउँछ नि काकी।
4: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
5: रैथाने बाली जोगाऊ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
4: ट्याप एओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री सुहरा सघन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
6: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त? तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
7: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
6: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
7: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
6: किन नि बाबा?
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
8: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
9: सम्पर्क मोबाइल 97140131429।
10: होइन है बुढा, चार्जर पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
11: सुन जस्तो छि, जात पाएँ त बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
10: है? तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ डिस्ट्रिक्टमा भएको सलाम स्ट्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
11: किन अघि नै भन्नु पर्दैन त? अहिले जाउँ न त त्यसो भए।
9: हामी त लाग्यौ श्री अगरादेवी सुनचाँदी पसलतिर, अनि तपाईँले?
12: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बिसी पुच्छार बजार।
13: अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
11: सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है? त्रिमूर्ति छ नि छैन, मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
14: त्रिमूर्ति छ नि छैन,
11: आफूलाई समस्या परिरहेको छ, त्यो मजाक गरेर बस्छ भने भन्नु छिटो।
14: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
13: हामी कहाँ सैमसंग, ओप्पो, भिभो, सीजी, इन्टेक्स, एमआई, मैजू, कलर्स, लाभा, एमटेक, टेक्नो, आईटेल ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, डिसोम, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लीएर नया मोबाइल साटि।
15: त्रिमूर्ति मोबाइल हाउस, धादिंग श्री मिलन टोल, लेकाली टिकट काउंटर संगे, प्रोपाइटर ईश्वर श्रेष्ठ। संपर्क मोबाइल नंबर 9841063130 र 9813183007।
16: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियोधादिङ 100.5 मेगाहर्जका साथै इन्टरनेट अनलाइनको www.radiodhading.org मार्फत संसारभरकै साथ प्रसारण भइदिएको बिहान 6:45 बजेको खबरमा म ब्रेकको नमस्कार। खबरको सुरुमा मुख्य खबर। ज्वालामुखी गाउँपालिकाको विकास र सड़क सुधारबारे छलफल, अवरूद्ध सड़क तत्काल संचालनमा ल्याउने। नगरपालिका नम्बर 3/30 वर्ष माथिका नागरिकको निशुल्क स्वास्थ्य परीक्षण, शेयर बजार हिजो घट्यो। अब अनलाइन बाटे कन्सुलर प्रमाणीकरण, मनसुन जन्य विपद व्यवस्थापन, 26,000 सुरक्षाकर्मी र आधुनिक प्रविधि परिचालन। अब पूरा खबर। प्रतिनिधि सभा सदस्य एवं संसदीय चुनाव समितिका सभापति बोधनारायण श्रेष्ठ र ज्वालामुखी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा अन्य जनप्रतिनिधिहरूबीच गाउँपालिकाको समग्र विकास, सुशासन, समृद्धि तथा वर्षातका कारण अवरूद्ध भएका सड़कहरूको सुधार सम्बन्धमा विस्तृत छलफल सम्पन्न भएको छ। छलफलका क्रममा सांसद श्रेष्ठले गाउँपालिकाको समग्र विकासलाई थप प्रभावकारी बनाउन सुशासन, पारदर्शिता र परिणाममुखी कार्यशैलीलाई प्राथमिकतामा राखी जनप्रतिनिधि तथा कर्मचारीहरूले समन्वय र प्रतिबद्धताका साथ कार्य गर्नुपर्नेमा जोड़ दिनुभयो। छलफलमा सहभागीहरूले गाउँपालिकाको विकास निर्माणका कामलाई जनअपेक्षा अनुसार प्रभावकारी रूपमा अघि बढ़ाउने विषयमा साझा प्रतिबद्धता समेत व्यक्त गरेका छन्। छलफलमा विशेष गरी वर्षातका कारण अवरूद्ध भएका सड़कहरूको प्राथमिकताका साथ सुधार तथा सञ्चालन गर्ने सहमति भएको छ। यसै क्रममा सात भन्ज्याङ ढोला हुँदै मैदी सड़क, सात भन्ज्याङ बराहा कालिका मैदी सड़क, ढोला मिलनचोक मण्डली दोबानधार सड़कका विषयमा छलफल केन्द्रित रहेको गाउँपालिकाका अध्यक्ष यमुना तनैले बताउनुभयो। त्यस्तै गरी तत्काल एम्बुलेन्स आवत जावत गर्न सक्ने अवस्था सुनिश्चित गर्न आवश्यक कदमहरू अघि बढ़ाइने निर्णय गरिएको पनि उहाँले जानकारी दिनुभयो। पानीको सहज निकासका लागि नाला सफा गर्ने, सम्भव भएको स्थानमा डोजर तथा एक्सावेटर परिचालन गर्ने, सामान्य मर्मत सम्भार तत्काल सम्पन्न गर्ने तथा वर्षा कम भई सड़क सुक्न थालेपछि आवश्यक स्थानमा डोजर प्रयोग गरी सड़कको थप मर्मत गर्ने सहमति समेत भएको छ। छलफलमा सहभागी जनप्रतिनिधिहरूले गाउँपालिकाको समग्र विकास, नागरिकलाई सहज सेवा प्रवाह तथा सड़क पूर्वाधारलाई सुरक्षित र व्यवस्थित बनाउन आपसी सहकार्य र समन्वयलाई थप सुदृढ़ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर 3 जनतासँग मेयर कार्यक्रम अन्तर्गत 30 वर्षभन्दा माथिका नागरिकका लागि निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम शुरू गरेको छ। वडा नम्बर 3 रहेको एमसीएफ क्लिनिकको प्राविधिक सहयोगमा हिजो र आज दुई दिनसम्म वडा क्षेत्रका विभिन्न टोल बस्तीमा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन हुने वडा नम्बर 3 वडा अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत हिजो नीलकण्ठ नगरपालिका वडा नम्बर 3 स्थित दही चौतारा र शीतल बजारमा सम्पन्न भएको छ। यस्तै आज नीलकण्ठ 3 चैनपुरमा स्वास्थ्य परीक्षण गरिनेछ। बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म निशुल्क स्वास्थ्य परीक्षण गरिनेछ। 30 वर्षभन्दा माथिका सबै नागरिकलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई निशुल्क स्वास्थ्य परीक्षण सेवाको लाभ लिन वडा कार्यालयले अनुरोध गरेको छ। वृद्ध वृद्धा, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकहरूको घर घरमा पुगेर स्वास्थ्य परीक्षण, छाला रोग सम्बन्धी शिविर लगायत विभिन्न खालका शिविर सञ्चालन गर्दै आएको छ। यस्ता सेवाले नागरिकहरूमा नियमित स्वास्थ्य परीक्षण गर्ने बानीको विकास हुँदै रोग पहिचान तथा स्वस्थ रहन सहयोग पुग्ने अपेक्षा गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो। अस्ति सामान्य बढ़ेको शेयर बजार हिजो घटेको छ। शेयर बजार परिसूचक नेप्से हिजो 13.82 अंकले घटेर 2,654.15 बिन्दुमा झरेको छ। हिजो व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। हिजो 202 कम्पनीको शेयर घटेकोमा 64 बढ़ेको छ। यस्तै 10 कम्पनीको शेयर भने गडबड़ भएको छैन। हिजो लक्ष्मी सनराइज क्यापिटलको म्युचुअल फण्ड एलएस होरिजन 12 शेयर 6.5% घटेको छ। समग्रमा बजार घटेको दिन अपर लोहोरे खोला हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। हिजो नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। अस्ति 4.40 करोड़को कारोबार भएकोमा हिजो 340 कम्पनीको 1,08,00,000 किता शेयर 4,62 करोड़ रूपियाँमा किनबेच भएको छ। खबरको क्रम बाँकी छ, एकैछिन विश्राम।
1: अब ब्रेक को साथ में
2: शिवम सीमेंट क्वालिटी को मामला में नो कम्प्रोमाइज भन्दै शिर ठाड़ो पारिरहेका छौं सदा सर्वदा।
3: होइन ये बाबु अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्ररी चलेको देखिन्छ नि। किन नअवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पहिले अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिलै रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: रेडियो धादिङ 106 मेगाहर्ज।
0: विश्राम पछि अब बाँकी खबर। परराष्ट्र मन्त्रालयले कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधियुक्त बनाउन नेपाल ई प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेको छ। परराष्ट्र मन्त्री सुशील खनालले सिंहदरबारमा रहेको कन्सुलर सेवा विभागमा हिजो आयोजित एक कार्यक्रममा यो नयाँ प्रणालीले उद्घाटन गर्नुभएको हो। सरकारी निकायबाट जारी भएका शैक्षिक प्रमाणपत्र तथा सिफारिश पत्र जस्ता कानूनी कागजातको प्रमाणीकरण प्रक्रियालाई सरल, पारदर्शी र सहज बनाउन यो प्रणाली लागू गरिएको मन्त्रालयले जनाएको छ। अब सेवाग्राहीले संसारको जुनसुकै कुनाबाट अनलाइन मार्फत आवेदन दिन सक्नेछन्। यो प्रणाली आवेदनको अवस्था हेर्न स्वीकृत भएपछि अनलाइनबाट राजस्व बुझाउन र सुविधा अनुसार विभागमा उपस्थित हुने समय छनौट गर्न सकिनेछ। यसअघि कागजातमा त्रुटि वा अपुग हुँदा पटक पटक विभाग धाउनुपर्ने बाध्यता रहेकोमा अब अनलाइनबाटै कागजात रुजू भएपछि मात्रै विभाग जानुपर्नेछ। यसले सेवाग्राहीको समय र खर्च जोगिने विश्वास छ। वार्षिक 1,12,000 भन्दा धेरै विद्यार्थी अध्ययनका लागि र झण्डै 4,00,000 नेपाली वैदेशिक रोजगारीमा जाने गरेका छन्। सेवालाई छिटो र छरितो बनाउन नयाँ प्रणालीले ठूलो राहत पुर्याउने परराष्ट्र मन्त्री खनालले बताउनुभयो। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। बोर्डका अनुसार परीक्षामा 71,310 परीक्षार्थी सहभागी भएका थिए। सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या 57,897 रहेको छ। यो 81.19% बराबर हो। यस्तै तीन परीक्षार्थीको परीक्षाफल रद्द गरिएको छ। नतिजामा प्राविधिक कारणले कुनै त्रुटि भएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखबाट सच्याइने उल्लेख छ। परीक्षाफल बोर्डको वेबसाइट www.neb.gov.np एसएमएस र आईभीआर सर्भिसबाट प्राप्त गर्न सकिनेछ। बोर्डले यही साउन 2 र 3 गते मौका परीक्षा सञ्चालन गरेको थियो। गृहमन्त्री सुधन गुरूङले मनसुनजन्य विपद व्यवस्थापन र प्रतिकारका लागि सरकारले उच्च सतर्कताका साथ तयारी गरिरहेको जानकारी दिनुभएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै गृहमन्त्री गुरूङले विपदको समयमा तत्काल परिचालन हुने गरी देशभर 26,000 भन्दा धेरै सुरक्षाकर्मीलाई तैनात अवस्थामा राखिएको बताउनुभयो। गृहमन्त्री गुरूङका अनुसार विपदको समयमा नागरिकलाई सहज सेवा उपलब्ध गराउन नेपाल टेलिकम संघको समन्वयमा 1234 टोल फ्री नम्बर सञ्चालनमा ल्याइएको छ। जोखिमको अवस्थामा यो नम्बरमा फोन गरी सहयोग माग्न सकिने उहाँले बताउनुभयो। विपद प्रति कार्यलाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड़ दिइएको उहाँको भनाइ छ। विपद व्यवस्थापनका लागि नेपाली सेनाका 7,524, नेपाल प्रहरीका 10,575 र सशस्त्र प्रहरी बलका 8,110 गरी 26,219 शक्ति कार्य क्षेत्रमा खटिएका छन्। यसमा 153 जना गोताखोर समेत रहेका छन्। त्यस्तै गरी सरकारले 197 दमकल, 460 एम्बुलेन्स, 612 उद्धार ढुङ्गा, 163 एक्सावेटर र 13 पोर्टेबल ब्रिज तयारी अवस्थामा राखेको छ। निजी क्षेत्र संघको समन्वयमा हेलिकप्टर, राफ्टिङ र ड्रोन एसोसिएशनसँग पनि सम्झौता गरिएको गृहमन्त्रीले जानकारी दिनुभयो। सरकारले जिल्ला प्रशासन कार्यालयहरूलाई उद्धार सामग्री खरिदका लागि 7,62,00,000 र ढुङ्गा खरिदका लागि 28 जिल्लालाई 1,44,00,000 रूपियाँ निकासा गरिसकेको छ। अहिले प्रदेश, जिल्ला र स्थानीय विपद व्यवस्थापन कोषमा 7,56,00,000 रूपियाँ मौजदात रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्ति भएसँगै संस्थागत अन्तर अन्त्य भएको र केन्द्रदेखि जिल्ला तहसम्मका कमाण्ड पोस्टहरू 24 घण्टा सक्रिय रहेको गृहमन्त्रीले बताउनुभयो।

काठमाडौँ उपत्यका सहित सबैजसो शहरी क्षेत्रमा हिजो पनि ग्यास किन्नेहरूको लाइन देखिएको छ। नजिकको ग्यास डिपोमा लामो समयदेखि ग्यास नपाएपछि उपभोक्ताहरू रित्तो सिलिण्डर लिएर टाढा रहेका डिलर तथा उद्योगमै लाइन बस्न पुगेका छन्। तर डिलर तथा उद्योगमा समेत घण्टौं लाइन बस्दा पनि ग्यास नपाएको कतिपयको गुनासो छ। सरकारले नियमित आपूर्ति भइरहेको दावी गरे पनि झण्डै एक हप्तादेखि उपभोक्ताले ग्यासको चरम अभाव भोगिरहेका छन्। उद्योगी विक्रेता तथा सरकारले समेत आवश्यकताभन्दा धेरै ग्यास घरमा थुपारेको भन्दै उपभोक्तालाई दोष दिने गरेको भए पनि रित्तो सिलिण्डर लिएर लाइन बसेकाहरू घरमा खाना पकाउने ग्यास सकिएकाले बालबच्चा समेत भोकै पर्ने अवस्था आएको गुनासो गरेका छन्। यसैबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृत्रिम अभाव कालोबजारी तथा आपूर्ति सम्बन्धी कुनै समस्या पाएमा गुनासो गर्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार यदि कुनै उपभोक्ताले बजारमा एलपी ग्यास प्राप्त गर्न कठिनाई भोगेको भए 98511673 नम्बरमा सम्पर्क गरी जानकारी गराउन सक्नेछन्। जानकारीका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि तत्काल पहल गर्ने मन्त्रालयले जनाएको छ। सरकारले चालू आर्थिक वर्ष 2083-84 लागि सरकारी कर्मचारीहरूको नयाँ तलब मान स्वीकृत गरेको छ। साउन 1 गतेदेखि लागू हुने गरी निजामती सेना प्रहरी शिक्षक र पालिकाका कर्मचारीहरूको तलब कायम गरेको अर्थ मन्त्रालयले जनाएको छ। नयाँ तलब मान अनुसार प्रशासनिक संयन्त्रको सर्वोच्च पद मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापतिको कुल तलब 90,594 रूपियाँ पुगेको छ। यो तलबमा यसअघि पाउँदै आएको 5,000 मासिक महँगी भत्ता र 10% प्रोत्साहन भत्ता थपिनेछ। महँगी भत्ता र प्रोत्साहन भत्ता थपिएपछि मुख्य सचिव र प्रधान सेनापतिको मासिक तलब 1,04,087 रूपियाँ पुगेको छ। यसै सरकारी सेवामा सबैभन्दा तल्लो तहका श्रेणीविहीन कर्मचारीहरूको तलब 28,984 रूपियाँ पुगेको छ। यसमा एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धिपछि कायम हुने तलब मानको 10% मासिक प्रोत्साहन भत्ता बापतको रकम जोड्दा सबैभन्दा तल्लो तहका कार्यालय सहयोगीले 36,700 रूपियाँ पाउनेछन्। सामुदायिक विद्यालयतर्फ माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब 74,958 र प्राथमिक तहका शिक्षकको न्यूनतम तलब 34,426 रूपियाँ कायम भएको छ। स्वास्थ्य सेवातर्फ अधिकृत 12 तहको तलब 84,576 रूपियाँ पुगेको छ। शिक्षक र स्वास्थ्य क्षेत्रका कर्मचारीको पनि तलब मानमा 10% मासिक प्रोत्साहन भत्ता र यसअघि पाउने महँगी भत्ता पनि जोड़िनेछ। अवकाश प्राप्त कर्मचारीहरूको पेन्सन रकममा पनि 10% वृद्धि गरिएको अर्थ मन्त्रालयले जनाएको छ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। ज्वालामुखी गाउँपालिकाको विकास र सड़क सुधारबारे छलफल। अवृद्ध सड़क तत्काल सञ्चालनमा ल्याउने। नगरपालिका वडा नम्बर 3 30 वर्ष माथिका नागरिकको निशुल्क स्वास्थ्य परीक्षण। शेयर बजार घट्यो। र अब अनलाइनबाटै कन्सुलर प्रमाणीकरण गर्न पाइने। विपद व्यवस्थापनमा 26,000 सुरक्षाकर्मी र आधुनिक प्रविधि परिचालन। यसका साथै अहिलेलाई खबर यति नै। बिहान 9 बजेको खबर लिएर आउँछौ। प्राविधिक मित्र अविकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म ब्रेक बिदा हुन्छु। नमस्कार।

0: रेडियो धारी समय संकेत
1: अहिले बिहानको 7 बज्यो।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै सिर ठाडो पारिरहेका छौं सदा सर्वदा।

0: समुदायका लागि समुदायको आवाज
1: रेडियो धादिङ 106 मेगाहर्ज।
2: आजको कविता, आजको कविता,
3: आजको कविता, आजको कविता।
4: दायित्व पृथ्वीको गर्भताती उकुश मुकुश भई शक्तिको स्रोत सरदा चट्टानी पत्र भित्रै कतिपय खदिला तत्वको भार पर्दा धरती नै चल्मलाइन जरक मरक भई भव्य भूकम्प आयो भत्के स्थापत्य राम्रा र पलक भरमै दृश्य अर्कै गरायो हेर्यौं पाटी र पौवा विपुल धरहरा चैत्य गुम्बा ढलेका गिर्जा भुर्जा र देवालय सहित सयौं शान्त बस्ती बगेका आस्थाका केन्द्र हाम्रा कतिपय रचना ध्वज

जतनसित सबै पालना गर्नु पर्छ। जल्ले जे जे बिगार्यौ बल जफत गरी दोष पक्कै ठहरछ। दोषी भई बस्नु पर्ने अनवरत नहोस् दुःखदायी अवस्था। फेर्नै पर्नेछ पक्का विषम बखतमा जो भयो अव्यवस्था। मान्छे स्वाधीन बन्दै प्रबलतम हुने स्वच्छ बाटो खनेर। साझा कर्तव्य हाम्रो सफलतम हुने जुक्ति जो हो गरेर। पुर्खाको शान राखौं कल

0: जो अनुसरण गरी चित्त चोखो गराऊ हाम्रो दायित्व जे हो अलमल नगरी स्पष्ट खाका बनाऊ माला होस एकताको मन वचन तथा कर्मले जुट्नलाई माला होस एकताको मन वचन तथा कर्मले जुट्नलाई ऊर्जा उत्साह थप्दै अब त अघि सरौ बोक्न दायित्वलाई ऊर्जा उत्साह थप्दै अब त अघि सरौ बोक्न दायित्वलाई
1: आजको कविता
2: आजको कविता

0: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला? बाबुलाई केही थाहा छ त?
1: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ। रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ, त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनु पर्छ। कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रा पहिचान हुन्, त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
0: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
1: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ, पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ नि काकी।
0: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
1: रैथाने बाली जोगाऊ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
0: एफएओ नेपाल, भीमसिंह थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वारा सघन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
2: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त? तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
3: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
4: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
2: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
4: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
5: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण किमल सिन्हा।
6: सम्पर्क मोबाइल 97140131429।
7: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त, आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
8: सुन जस्तो चिज जात पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको।
7: हे तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलान श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
8: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
9: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
10: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुछार बजार।
7: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
11: सुन्न, गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
12: त्रिमूर्ति छ नि छैन,
11: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ।
12: त्रिमूर्ति छ नि छैन,
11: आफूलाई समस्या परिरहेको छ, तिमी मजा गरेर बस्छ भने भन्नु छिरो।
12: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
7: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
5: त्रिमूर्ति मोबाइल हाउस, धादिङ्गेसी मिलन टोल, लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9913180307।
13: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
1: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
0: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ।
1: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि लाभदायक हुन्छन्।
0: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
1: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी वा कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
2: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र द्वारा सगन गाउँ विकास केन्द्र गोर्खा द्वारा जनहितमा जारी सन्देश।
3: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
4: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
3: के हुनुहुन्छ बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने?
4: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
5: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ बेसी धादिङ, प्रोपाइटर नवीन कुमार श्रेष्ठ।
5: फोन नम्बर 0105363, मोबाइल नम्बर 9841426383।
7: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरा।

0: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी त्रिवेणी चोक, पुरानो सीपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-37-23।
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
2: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
2: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीच बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
3: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
4: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 98-15-92-37-34।
5: ए भान्जा, अब काठमाडौँ गइँदैन, निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
6: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
5: उता हेर त भान्जा,
6: हेरिरहेछु त मामा।
5: के देखेउ त भान्जा?
6: प्रतीक कम्प्युटर सेन्टर। यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
5: भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब काठमाडौँ साठमाडौँ गइँदैन, धादिङ बेसी बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
7: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने।
8: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि साँझै झुक्क। फोन नम्बर 010-5509-76, 97-510-97-778।
9: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333898, 9913813100।
2: सुबिस्लु इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888। सुबिस्लु इन्टरनेट
0: सुबड अवसर सुबड अवसर। नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटिज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू: मधुमेह, सुगर रोग, थाइराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डीको समस्या, क्याल्सियम घटबड हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर, धादिङ बेसी धादिङ। सम्पर्क मोबाइल नम्बर 9841603240। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ। शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 01-5-2-38 र 01-5-2-63 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: Animal Lines Life Insurance. Kule Radio.
1: Sanitary Saman.
2: Adhikari Surplus.
1: Better Friends.
2: Adhikari Surplus.
1: Dhara Fitting.
2: Adhikari Surplus.
1: Style Marble.
2: Adhikari Surplus.
3: ए दाई के को नारा बाजी हो दाई
4: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
3: के हो न त हामीलाई नि भन्दिनु न
4: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्स मा धारा फिटिङ सेनेटरी नेपाटप को पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेट को प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङ मा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङ मा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरु द्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाइ ल त्यसो भए म पनि उतैतिर लागे
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिक को ह्याम पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीनु पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
6: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
7: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
8: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
6: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
8: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
7: किन नि बाबा
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
7: हस् बाबा
9: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण किमल सिन्हा
10: सम्पर्क मोबाइल 97-41-031-429
11: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदै भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
12: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
11: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने कहाँ पाइन्छ तनावमा छु भने
12: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
13: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
14: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ स्थित धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
13: फोन नम्बर 010-523-63 मोबाइल नम्बर 98-41-26-33-83
15: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो चिज जा पाए त बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको।
0: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? भादिङ बेसीमा रहेको सलाम स्ट्रिट अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुच्छार बजार।
0: प्रोपराइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222।

त्यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै स्थिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: छैन, ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: होइन ये बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्री चलेको देखिन्छ नि। किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल प्राली धारिङबाट प्रवाह हुने सेवाहरू
1: 24 घंटा इमर्जेन्सी र फार्मेसी सेवा,
0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्नी सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
1: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुठीहरूको स्क्यान र थाइरोइड स्क्यान,
0: भिडियो एक्सरे सेवा,
1: इको सेवा हरेक दिन बिहान र बेलुका,
0: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउण्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानी जन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।

0: Anima Reliance Life Insurance. Khule Rajiyo.
1: Bhauju, dhokhaar boshi rakhnu bhako chho ta ke bhayo?
2: Jin maiti bata lyaeko bhaisi, byai pachi dudh khaula, ghiu bechaula bhanera kati sojheko thie. Mare babu, aja tyati matra ho ra, bakhale pani hijodekhi ghas pani kehi khako chaina. दैवले पनि दिएन बाबु मलाई त
1: दैवला शराबै बसेर मात्र हुन्न नि भाउजू बेलैमा पशु बीमा गर्नु पर्थ्यो यदि तपाईले पशु बीमा गर्नु भएको भए अहिले त्यो भैंसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो अनि त्यही क्षतिपूर्तिले अर्को भैंसी किन्न मिलिहाल्थ्यो अहिले त अझ नेपाल सरकारले पशु बीमामा लाग्ने बीमा शुल्क अर्थात प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ तपाईले 20% मात्र तिरे पुग्छ त्यसैले भाउजू भैंसी त मर्यो जिनाउनु पर्ने थियो क्षति तपाईलाई भइ नै गयो अब अरू हुन सक्ने क्षतिलाई जोगाउन भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुस्
2: बाबु कति राम्रो पो रहेछ यो पशु बिमा भन्ने त अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा
1: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ यदि तपाईलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ उनीहरूले तपाईलाई उचित सल्लाह पनि दिन्छन् सहयोग पनि गरिदिन्छन्
0: सुरक्षित भविष्यका निम्ति पशुधन बीमा
3: एफएओ नेपाल भीमसेन थापा गाउँपालिका गोर्खा ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सदन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: यस शुभला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्ड सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम पिनास निमोनिया कोविड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या
0: थाइराइड रोग
1: लामो समयदेखिको ग्यास्ट्रिक खाना अपच हुने अमिलो पानी आउने
0: जन्डिस बिग्रिएको पेटमा पानी जम्ने पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ 3 धादिङ बेसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153 मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
3: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
2: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
3: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
2: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
3: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
2: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
3: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
2: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
3: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
2: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
3: फोन नम्बर 010-521-248 मोबाइल नम्बर 98-141-1494-84।
4: सुबड अवसर सुबड अवसर नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटिज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह, सुगर रोग, थाइराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डीको समस्या, क्याल्सियम घटबड हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङदेखि धादिङ। सम्पर्क मोबाइल नम्बर 98-141-063-249। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
5: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याऊ त, टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
6: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
5: उता हेर त भान्जा, हेरिरहेको छु त मामा।
6: के देखेऊ त भान्जा?
5: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
6: भान्जा, त्यसैले निधार यता ल्याऊ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब काठमाडौँ साठमाडौँ गइँदैन, धादिङ देखी बिज बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
7: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
8: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 0105509617 97510 97778।
9: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
10: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानी जन्य रोगहरू जस्तै आऊ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नु पर्दछ।
9: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
10: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
11: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेचीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: यस सुबला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
2: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
2: जन्डिस, बिग्रिएको पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
2: सुबला पोलिक्लिनिक ताली, नीलकण्ठ टिम, धादिङ बेसी, पुछार बजार, प्रहरी बिट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
3: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो, खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान शुरू गर्छौ, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईँलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्टी माइक्रोबियल रेसिस्टेन्ट AMR बनाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाइ लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौ र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ। औषधिको दुरूपयोग रोकौ, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौ, सचेत बनाऊ।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 MHz।

0: सहकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किव बोर्डिङ नजिकै प्रोपाइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0105214638 मोबाइल नम्बर 9840394656
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: एस शुभला पोलिक्लिनिक प्राली धादिङ विषयमा प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर धनलक्ष्मी गुरुङद्वारा प्रत्येक महिनाको पहिलो हप्ता र तेस्रो हप्ता प्रसूति तथा महिला रोग सम्बन्धी सम्पूर्ण चेकजा तथा उपचार गराइने हुँदा निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच,
0: महिनावरी गडबडी हुने वा महिनावरी हुँदा तल्लो पेट धेरै दुख्ने भएमा,
1: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने,
0: आल खस्ने समस्या भएमा,
1: डिम्बाशयमा भएको सिस्टको क्यान्सर, गुण भएको नभएको जाँच,
0: पाठे घरको मुखको क्यान्सरको जाँच,
1: लामो समयदेखि पिसाब पोल्ने समस्या भएमा,
0: महिलाहरूको स्तनमा गिर्खाहरू भई दुखाइ भएमा,
1: बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएमा
0: र 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ 3 धादिङ बेसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सीपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-33-23।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको, सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: आफ्नो इन्टरनेट तपाईँको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 सुबिसु इन्टरनेट
1: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पीरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
2: फोन नम्बर 01-521-248, मोबाइल नम्बर 98-41-14-94-84।
3: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेशी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843338398913713100। शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू:
1: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा,
0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
1: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुठीहरूको स्क्यान र थाइरोइड स्क्यान,
0: भिडियो एक्सरे सेवा,
1: इको सेवा हरेक दिन बिहान र बेलुका,
0: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेचीद्वारा जनहितमा जारी सन्देश। औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो, खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौं, कहिले आफैले, कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्टी माइक्रोबियल रेसिस्टेन्ट AMR बनाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ। औषधिको दुरुपयोग रोकौ, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौ, सचेत बनाऊ।

0: extreme energy drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला? बाबुलाई केही थाहा छ त?
1: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ। रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ, त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनुपर्छ। कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रा पहिचान हुन्, त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
0: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
1: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ, पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ नि काकी।
0: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
1: रैथाने बाली जोगाऊ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
0: क्याप एओ नेपाल, भीमसिंह थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
2: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त? तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
3: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
4: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
2: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आजै फाट्यो भनेर पैसा माग्दैछ।
4: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
5: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
6: सम्पर्क मोबाइल 97140131429।
7: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त, आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
8: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको
7: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
8: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
9: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
10: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी पुछार बजार।
7: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
8: सुन्न, गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
11: त्रिमूर्ति छँदै छैन,
8: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
11: त्रिमूर्ति छँदै छैन,
8: आफूलाई समस्या परिरहेको छ, त्यो मजा गरेर बस्छ भने भन्नु छिटो।
11: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
7: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
5: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै, प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813807।
12: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
1: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
0: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
1: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ।
0: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
1: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिउ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिउ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
0: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी वा कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
2: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
3: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँछन् भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
4: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
3: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने?
4: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
5: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाएका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ स्थित धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
5: फोन नम्बर 0025236360, मोबाइल नम्बर 9841226383।
7: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: Extreme energy drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी त्रिवेणी चोक, पुरानो सीपी कलेजको भवन, सम्पर्क फोन नम्बर 010

0: अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
1: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
0: उता हेर त भान्जा,
1: हेरिरहेको छु त मामा।
0: के देखेउ त भान्जा?
1: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
0: भान्जा त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब काठमाडौँ काठमाडौँ गइँदैन, धादिङ बेसी बिज बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाउँदैन।
2: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बिच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
3: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 010-5509-17, 97-5-10-97-778।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। भादिङबेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेशी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843338398, 9813371300।
2: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888। सुविस्तो इन्टरनेट
3: आयो है
4: सुबड़ अवसर सुबड़ अवसर। नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटीज तथा थाइराइड सेन्टर का वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू: मधुमेह, सुगर रोग, थाइराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डी को समस्या, क्याल्सियम घटबड़ हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर, धादिङबेसी धादिङ। सम्पर्क मोबाइल नम्बर 9841603239। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ। शहीद मेमोरियल अस्पताल धादिङबेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङबेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङबेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 01-5-2-38 र 01-5-2-63 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङबेसीद्वारा जनहितमा जारी सन्देश।
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: अनिवार्य लाइन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: सेनेटरी सामान
2: अधिकारी सदस्य
1: बोझो पेन्ट
2: अधिकारी सदस्य
1: धारा फिटिङ
2: अधिकारी सदस्य
1: टाइल मार्बल
2: अधिकारी सदस्य।
3: ए दाई के को नाराबाजी हो दाई?
4: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
3: के हो लौ न त हामीलाई नि भनिदिनु न।
4: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
3: हो र दाई? ल त्यसो भए म पनि उतैतिर लागे।
4: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोपाइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-7038 मोबाइल नम्बर 98-40-39-46-56।
6: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
7: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
8: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
6: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
8: ल भाइ हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
7: किन नि बाबा?
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
7: हस् बाबा।
9: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
10: सम्पर्क मोबाइल 97-41-031-3429।
11: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँथे भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
12: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
11: के हुनु नि बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने।
12: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
13: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
9: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ मिति धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
13: फोन नम्बर 010-523-63, मोबाइल नम्बर 98-41-26-33-83।
14: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: होइन है बुढा, चार बार पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
0: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाम स्ट्रिङ अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुच्छार बजार।
0: प्रोपाइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222627।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: को हूँ प्रभु महालक्ष्मी लाइफ इंश्योरेंस के अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इंश्योरेंस लिमिटेड।
2: होइन ये बाबु, अस्तिसम्म त यो फसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: हनीमारी लाइन्स लाइफ इंश्योरेंस खुले राजियो
1: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
2: 24 घंटा इमर्जेन्सी र फार्मेसी सेवा
1: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा
2: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू हाड जोड्नी सेवा बाल रोग सेवा जनरल फिजिसियन
1: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा
2: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुठीहरूको स्क्यान र थाइरोइड स्क्यान
1: भिडियो एक्सरे सेवा
2: इको सेवा हरेक दिन बिहान र बेलुका
1: ल्याब सेवा सबै किसिमका जाँच गरिने व्यवस्था भएको
2: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेचीद्वारा जनहितमा जारी सन्देश
3: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस् 24 घण्टा आकस्मिक सेवा ओपीडी सेवा शल्यक्रिया सेवा साथै ल्याब एक्सरे अल्ट्रासाउण्ड इको इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस् केडीसी जनरल अस्पताल सम्पर्क नम्बर 01-4985-910 01-4985-911 तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता

0: extreme energy drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज.

0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानी जन्य रोगहरू जस्तै आऊ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।

0: Anima Reliance Life Insurance. Khule ra jiyo.
1: Bhauji, dhokraaru basi rakhnu bhako chha ta ke bhayo?
2: Jhan maiti bata lyaeko bhaisi, byae pachi dudh khaula, jiu bechaula bhanera kati sojeko thie. Mare babu, aja tedi matra ho ra, bakhale pani hijo dekhi ghas pani kehi khako chaina. दही बाली पनि दिएन बाबु मलाई त
1: दही वाला शराबै बसेर मात्र हुन्न नि भाउजू बेलैमा पशु बीमा गर्नुपर्थ्यो यदि तपाईले पशु बीमा गर्नु भएको भए अहिले त्यो भैंसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो अनि त्यही क्षतिपूर्ति

0: मैले अर्को भइसकिन मिलिहाल्थ्यो। अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ, तपाईँले 20% मात्र तिरे पुग्छ। त्यसैले भाउजू, भैँसी त मर्यो, जे नहुनु पर्ने थियो क्षति तपाईँलाई भइ नै गयो। अब अरू हुन सक्ने क्षतिलाई जोगाउन भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्।
1: बाबु, कति राम्रो पो रहेछ यो पशु बिमा भन्ने त, अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा?
0: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ। यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ। उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छन्, सहयोग पनि गरिदिन्छन्। सुरक्षित भविष्यका निम्ति पशुधन बीमा।
1: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सबन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: यस शुभला पोलिक्लिनिक प्रणाली धादिङ सीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक ताली, नीलकण्ठ 3, धादिङ बेसी, पुसार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
3: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
2: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स, फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
3: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली

0: परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ। साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
0: हाम्रा अन्य सेवाहरू बात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
0: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
0: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पायल्स फिस्टुला नसा तथा हार्जोनी उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3 शान्त बजार, धादिङ बेसी, होटल जनजीविका अगाडि।
0: फोन नम्बर 01251248, मोबाइल नम्बर 9814194484।
2: सुबड़ अवसर, सुबड़ अवसर। नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटीज तथा थाइराइड सेन्टर का वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अब देखि प्रत्येक महीना को तेस्रो शनिवार एस जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर में आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह, सुगर रोग, थाइराइड को समस्या, महिनावरी को समस्या, भिटामिन डी को समस्या, क्याल्सियम घटबड़ हुने समस्या। थप जानकारी तथा नाम दर्ता को लागि जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङ बेसी धादिङ। सम्पर्क मोबाइल नम्बर 9814063239। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
3: ए भान्जा, अब काठमाडौँ गइँदैन, निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
4: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
3: उता हेर त भान्जा,
4: हेरिरहेको छु त मामा।
3: के देखेउ त भान्जा?
4: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
3: भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब काठमाडौँ साठमाडौँ गइँदैन, धादिङ बेसी 20,000 को प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा रहेछ अन्त कहीँ पाइँदैन।
5: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
6: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 01052090917, 97510 97778।
7: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आऊ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
7: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
8: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: छैन, ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: यस शुभला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्ड सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
2: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
2: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
2: सुबला पोलिक्लिनिक ताली, नीलकण्ठ 3, धादिङ बेसी, पुसार बजार, प्रहरी बिट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
3: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो, खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान शुरू गर्छौ, कहिले आफैले, कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईँलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्टी माइक्रोबियल रेसिस्टेन्ट AMR बनाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ। औषधिको दुरुपयोग रोकौं, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौ, सचेत बनाऊ।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 MHz।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को और को परिभाषा
1: सेनेटरी सामान
2: अधिकारी सदस्य
1: बोझो फ्रेंड्स
2: अधिकारी सदस्य
1: धारा फिटिंग
2: अधिकारी सदस्य
1: टाइल मार्बल
2: अधिकारी सदस्य
3: ए दाई के को नाराबाजी हो दाई
4: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
3: के हो लौ न त हामीलाई नि भनिदिनु न
4: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाई ल त्यसो पनि उतैतिर लागे
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-7038 मोबाइल नम्बर 98-40-39-46-56
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: गाँठा गुठी भएमा महिनावरी हुँदा रगत धेरै बगेमा गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे एनामोली स्क्यान थाइरोइड स्क्यान शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सीपी कलेजको भवन सम्पर्क फोन नम्बर 01051 367 9141 063 243 र 98 43 40 37 23।
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
2: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
2: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
3: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
4: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलन टोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 98 15 92 37 34।
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुविधा इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-88-8 सुविसु इन्टरनेट
1: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङदेशी, होटल जनजीविका अगाडि।
2: फोन नम्बर 0-10-521-248, मोबाइल नम्बर 98-41-14-94-84।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। भादिङबेसी पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेशी पुछार बजार, ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843338398, 9913813100। शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू:
1: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा,
0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
1: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठागुठीहरूको स्क्यान र थाइरोइड स्क्यान,
0: भिडियो एक्सरे सेवा,
1: इको सेवा हरेक दिन बिहान र बेलुका,
0: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङबेसीद्वारा जनहितमा जारी सन्देश। औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो, खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौ, कहिले आफैले, कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईँलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्टी माइक्रोबियल रेसिस्टेन्ट AMR बनाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप

0: यी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ।
1: औषधिको दुरूपयोग रोकौं, माइक्रोबियल प्रतिरोध घटाऊ,
0: स्वस्थ रहौं, सचेत बनाऊ।

0: Extreme energy drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला? बाबुलाई केही थाहा छ त?

0: आइटम का आकर्षक जूता चप्पल सुपथ मूल्य में खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस बाबा।
2: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुथार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
3: सम्पर्क मोबाइल 9741031429।
4: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौ बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
5: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको।
4: हा, तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ नै।
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गरगहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गरगहनासँग नयाँ गरगहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुच्छार बजार।
4: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179970 र 9860222660।
5: सुन्न, गर्लफ्रेन्ड एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
8: त्रिमूर्ति छ नि छैन?
5: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
8: त्रिमूर्ति छ नि छैन?
5: आफूलाई समस्या परिरहेको छ, तिमी मजा गरेर बस्छ भने भन्नु छिटो।
8: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
4: हामी कहाँ सैमसंग, ओप्पो, भिभो, सीजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, डिसोम, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लिएर नया मोबाइल साटि।
2: त्रिमूर्ति मोबाइल हाउस धादिंग बेसी मिलन टोल लेकाली टिकट काउंटर संगे प्रोप्राइटर ईश्वर श्रेष्ठ। संपर्क मोबाइल नंबर 9841063130 र 9813183307।
9: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
1: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
0: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
1: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ।
0: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
1: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
0: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
2: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
3: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
4: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
3: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने।
4: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
5: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ मिति धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
5: फोन नम्बर 0105363, मोबाइल नम्बर 9841226383।
7: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केबीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: Extreme energy drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठा गुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी त्रिवेणी चोक, पुरानो सीपी कलेजको भवन। सम्पर्क फोन नम्बर 01051 367 9141 063 2049 र 98 43 40 33 23।
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
2: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
2: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको, सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
3: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
4: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान, सम्पर्क 98 15 92 37 34।
5: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
6: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
5: उता हेर त भान्जा,
6: हेरिरहेको छु त मामा।
5: के देखेउ त भान्जा?
6: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
5: भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब काठमाडौँ साठमाडौँ गइँदैन, धादिङदेखि बिज बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ।

0: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने।
1: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि सधैँ झुक्क।
0: फोन नम्बर 010-5200-97, 97510-97778।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छाडसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। भादिङदेखि पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेखि पुछार बजार ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333898, 9813 8371000।
2: घाउ होस् या साह, दिन रात हरेक पाह, सुबिसु इन्टरनेट आयो है, नेपाल भर।
3: सुबिसु इन्टरनेट तपाईँको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888। सुबिसु इन्टरनेट,
2: सुबिसु इन्टरनेट आयो है, नेपाल भर।
4: सुबड अवसर, सुबड अवसर। नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटिज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एसजेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू: मधुमेह, सुगर रोग, थाइराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डीको समस्या, क्याल्सियम घटबड हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेस फार्मेसी

0: बस्ती तथा दीपमाला लाइफ केयर सेन्टर धादिङ बेसी धादिङ। सम्पर्क मोबाइल नम्बर 9841603239। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ। शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: Animal Lines Life Insurance. Cool Radio.
1: Secretary Saman.
2: Adhikari Sagar.
1: Bajar Friends.
2: Adhikari Sagar.
1: Dhara Fitting.
2: Adhikari Sagar.
1: Kyle Marble.
2: Adhikari Sagar.
3: ए दाई के को नारा बाजी हो दाई
4: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
3: के हो न त हामीलाई नि भन्दिनु न
4: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाइ ल त्यसो भए म पनि उतैतिर लागे
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोपाइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0105217638 मोबाइल नम्बर 9840394656
6: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
7: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
8: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
6: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
8: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
7: किन नि बाबा
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुखद मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
7: हस् बाबा
9: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण किमल सिन्हा
10: सम्पर्क मोबाइल 9741031429
11: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
12: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
11: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
12: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
13: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
9: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
13: फोन नम्बर 0105363 मोबाइल नम्बर 9841263383
14: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: होइनै बुढा, चाडबाड पनि नजिकै आइसक्यो। कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो चाहिँ जात पाए त्यही बनाउने कुरा पनि भएन। खै र भर पर्दो सुनचारी पसल भेटिएको
0: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? भ्यादिङ बेसीमा रहेको सलान श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुच्छार बजार।
0: प्रोपाइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
4: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: खुबको हूँ प्रभु महालक्ष्मी लाइफ इंश्योरेंस के अभिकर्ता बनो।
1: प्रभु महालक्ष्मी लाइफ इंश्योरेंस लिमिटेड।
2: होइन ये बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन नवस्ता काका, यो पसलको त रेडियो धादिङका त विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।

रेडियो समयको हर्सका साथै इन्टरनेट अनलाइनको www.redhaharing.org मार्फत संसारभरकै साथ प्रसारण भइरहेको साँझ 7:45 बजेको खबरमा म ब्रेकको नमस्कार। खबरको शुरूमा मुख्य खबर। धादिङको गजरी राई गाउँका बालुवा मजदूरको जीविकोपार्जन संकटमा समस्या समाधानको लागि पहल हुँदै फोनिसको 27 स्थापना दिवसको अवसरमा एकता कामना न्यूजका कार्यकारी सम्पादक क्षेत्र सोल्टी गुरूङ सम्मानित। शेयर बजार आज पनि घट्यो र 15 दिनभित्र नागढुङ्गा मुलुन क्षेत्रका विद्युत पोल सार्न संसदीय समितिको निर्देशन। भदौदेखि फेरि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय। धादिङको गजरी गाउँपालिका वडा नम्बर 5 राई गाउँका करिब 170 घर धुरेको मुख्य आमदानीको स्रोत रहेको घाटबेसी स्थित बगरबाट बालुवा संकलन कार्य केही दिन यता रोकिएपछि स्थानीय मजदूरहरूको दैनिक जीविकोपार्जन प्रभावित भएको छ। बालुवा संकलन बन्द भएपछि दैनिक ज्याला मजदूरी गरेर परिवार पाल्दै आएका स्थानीयवासी आर्थिक समस्यामा परेका छन्। यस विषयलाई गम्भीर रूपमा लिँदै गजरी गाउँपालिकाले सरकारवाला निकायहरूसँग आवश्यक समन्वय र छलफल गरी समस्या समाधानका लागि पहल गर्ने जनाएको छ। स्थानीय मजदूर तथा सरकारवालासँग भएको छलफलमा गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले नागरिकको दैनिकीसँग प्रत्यक्ष जोड़िएको विषय भएकाले गाउँपालिका समस्याप्रति संवेदनशील रहेको बताउनुभयो। उहाँले स्थानीय जनताको जीविकोपार्जनलाई निरन्तरता दिने, विद्यमान कानूनी व्यवस्था पालना गर्ने, वातावरणीय सन्तुलन कायम राख्ने तथा दीर्घकालीन रूपमा सबै पक्षलाई स्वीकार्य हुने समाधान खोज्न गाउँपालिका प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। अध्यक्ष श्रेष्ठको अनुसार बालुवा संकलन रोकिँदा ठूलो संख्यामा स्थानीय परिवारको आमदानी प्रभावित भएकाले सम्बन्धित सरकारी निकाय, सरकारवाला संस्था तथा स्थानीय समुदायसँग समन्वय गरी कानूनको परिधिभित्र रहेर व्यवहारिक र दिगो समाधान निकाल्ने प्रयास भइरहेको छ। उहाँले जनताको दैनिक जीविकोपार्जनसँग प्रत्यक्ष सम्बन्धित यस विषयमा सबै पक्षबीच सकारात्मक संवाद आवश्यक रहेको उल्लेख गर्दै छिटो भन्दा छिटो निष्कर्षमा पुग्न सम्बन्धित निकायहरूसँग निरन्तर छलफल भइरहेको जानकारी दिनुभयो। स्थानीय मजदूर

0: पनि सम्मानित हुनु भएको छ। कार्यक्रमका प्रमुख अतिथि इच्छा कामरा गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले फोनेज चितवनले विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको भन्दै आयोजकलाई धन्यवाद दिनुभयो। उहाँले इच्छा कामरा गाउँपालिकामा फोनेजका पत्रकार लगायत अन्य संचारकर्मीले सूचना सम्प्रेषणमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष सागर कुमारले आदिवासी जनजातिको हक अधिकारको लागि आफू निरन्तर अघि बढ़िरहेको बताउनुभयो। उहाँले आगामी विश्व आदिवासी दिवसलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न पत्रकारहरूलाई सहयोग गर्न समेत आग्रह गर्नुभयो। खबरको क्रम बाँकी नै छ, एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
3: होइन बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन नहोस् काका, यो पसलको त रेडियो धादिङका त विज्ञापन बजिरहन्छ। त्यसो भए म पहिला हिजो गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: रेडियो धादिङ 106 मेगाहर्ज।
0: विश्रामपछि अब बाँकी खबर। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विद्युत पहुँच विस्तार, सड़क निर्माणमा समन्वय र वितरण प्रणाली सुधार लगायतका विषयमा सरकारलाई 5 बुधे निर्देशन दिएको छ। आज बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले बैठकका निर्णयहरू सार्वजनिक गर्दै सम्बन्धित मन्त्रालय र निकायलाई 5 बुधे निर्देशन दिनुभएको हो। समितिले अहिलेसम्म केन्द्रीय विद्युत प्रसारण लाइन नपुगेका कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका दुर्गम क्षेत्रमा विद्युत पहुँच विस्तार गर्ने कार्यलाई तीव्रता दिन ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिएको छ। त्यस्तै सड़क निर्माण शुरू गर्न अघि सड़क विभाग र नेपाल विद्युत प्राधिकरणलाई सम्बन्धित पालिका तथा निर्माण व्यवसायी सहित संयुक्त सर्वेक्षण गर्न सड़कको ठेक्का सम्झौता हुनु अघि नै विद्युतका पोल, तार र ट्रान्सफर्मर जस्ता संरचना स्थानान्तरणका लागि स्पष्ट कार्य योजना, समय सीमा र बजेट निर्धारण गर्न समितिले निर्देशन दिएको छ। त्यसै गरी सड़क निर्माण र विद्युत संरचना स्थानान्तरणलाई एकीकृत रूपमा अगाडि बढ़ाउनु पर्ने समितिको निर्णय छ। सड़कको अन्तिम डिजाइन र विद्युत संरचनाको स्थान निर्धारण बीच अनिवार्य समन्वय गरी सड़क निर्माण सम्पन्न भएपछि पुनः पोल सार्नुपर्ने अवस्था हुन नदिन सड़क विभाग र नेपाल विद्युत प्राधिकरणलाई सचेत गराइएको छ। समितिले विशेष गरी नागढुङ्गा मुगलिन सड़क खण्ड विस्तार शुरू भएको 5 वर्ष बितिसक्दा पनि अझै 182 वटा पोल सार्न बाँकी रहेको तथ्यप्रति गम्भीर ध्यानकर्षण जनाउँदै ती पोलहरू आउँदो 15 दिनभित्रै स्थानान्तरण गरी त्यसको जानकारी उपलब्ध गराउन विद्युत प्राधिकरणलाई आदेश दिएको छ। नेपाली शिक्षक महासंघले सरकारसँग विगतमा भएका सहमति, कार्यान्वयन र विद्यालय शिक्षामा सुधारका लागि जोड़ दिँदै फेरि आन्दोलन थाल्ने निर्णय गरेको छ। काठमाडौँमा साउन 16 र 17 गते सम्पन्न महासंघको तेस्रो राष्ट्रिय परिषदको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षामा लगानी बढ़ाउनु पर्ने र विद्यालयमा हुने राजनैतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने मुख्य माग अघि सारेको बताउनुभयो। त्यस्तै आर्थिक वर्ष 2083-84 को बजेटमा प्रारम्भिक बाल कक्षाका शिक्षक, विद्यालय कर्मचारी र सिकाई अनुदानका शिक्षकहरूलाई तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ता उपलब्ध नगराएर विभेद गरेको अध्यक्ष र महासचिवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। महासंघले ती शिक्षक कर्मचारीलाई पनि अन्य सरह सुविधा दिन र उनीहरूको स्थायी दरबन्दी सृजना गर्न माग गरेको छ। साथै शिक्षकहरूलाई निजामती कर्मचारी सरह स्थानीय दुर्गम भत्ता उपलब्ध गराउन पनि महासंघको माग रहेको छ। अध्यक्ष सुवेदी र महासचिव तुला बहादुर थापाले सरकारले आफ्नो मागहरूप्रति उदासीनता देखाए भदौदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभएको छ। यसअघि शिक्षकहरूले 2081 साल चैत्र 20 गतेदेखि 2082 वैशाख 17 गतेसम्म काठमाडौँ केन्द्रित आन्दोलन गरेका थिए। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आर्थिक वर्ष 2082-83 तीन महिनामा भएका प्रगति विवरण सार्वजनिक गरेको छ। गएको वैशाखदेखि असारसम्मको कार्य प्रगति विवरण सार्वजनिक भएको हो। सूचनाको हक सम्बन्धी ऐन अनुसार स्वत प्रकाशन भएको यो प्रतिवेदनमा सुशासन प्रवर्धन, विकास निर्माण र जनगुनासो सम्बन्धनमा महत्वपूर्ण काम भएको उल्लेख छ। गएको चैत 13 गते

सहबालिन प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो। कार्यदायी नवे युवा आन्दोलन पछिको अवस्थालाई ध्यान दिँदै सेवा प्रवाह र विकास निर्माण प्रभावकारी बनाउन सचिवहरूलाई निर्देशन दिएको छ। अनियमितता र ढिलासुस्ती हटाएर भ्रष्टाचार नियन्त्रण गर्न कार्यालय प्रमुखहरूलाई थप जवाबदेही बनाइएको प्रतिवेदनमा उल्लेख छ। यो अवधिमा 21 मन्त्री परिषद बैठक बसेर 384 निर्णय भएका छन्। मन्त्री परिषदका विभिन्न समितिका 8 बैठकबाट 12 निर्णय भएका छन्। मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्य योजना र भ्रष्टाचार विरूद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको कार्यान्वयन सम्बन्धी 2 राष्ट्रिय रणनीति मन्त्री परिषदबाट स्वीकृत भएको छ। यसै गरी सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी अन्तर्राष्ट्रिय निकाय एपीजीले तयार गरेका कार्ययोजना कार्यान्वयनबारे सरकारवाला निकायका प्रमुखसँग उच्च स्तरीय छलफल सम्पन्न भएको छ। लामो समयदेखि अल्पत्र परेका आयोजनाको समस्या समाधान गर्न कार्यदल गठन गरी 578 ठेक्काको विश्लेषण भएको छ। सार्वजनिक निकायमा खर्च मितव्ययिता कायम गर्न सबै तहमा परिपत्र गरिएको प्रतिवेदनमा उल्लेख छ। यही साउन 29 31 गतेसम्म हुने कांग्रेस संस्थापन इतर पक्षको भेलामा पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी बन्नुहुने भएको छ। कांग्रेस नेता डाक्टर शशांक कैरोनाले आज काठमाडौँको सुनादेवीमा रहेको सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी भेलालाई देउवाले सम्बोधन गर्ने जानकारी समेत दिनुभएको छ। उहाँले पार्टीको आधिकारिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले हिजो पुनरावलोकनको अनुमति दिएको र यो निर्णय स्वागत योग्य रहेको बताउनुभयो। देउवा साउन 26 गते स्वदेश फर्कने सन्दर्भमा उठाइएका आशंकाबारे बोल्दै नेता कोइरालाले कुनै पनि प्रकारको धरपकड हुने सम्भावना नरहेको र यदि त्यसो गरिएमा पार्टीले कड़ा प्रतिवाद गर्ने बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले खाना पकाउने एलपी ग्यासको बढ़दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्न र सवालबारे जवाब दिँदै मन्त्री यादवले ग्यासको अभाव हुन नदिन आवश्यक सहजीकरण र बजार अनुगमनलाई तीव्रता दिएको बताउनु भएको हो। उहाँले अपवाह र भ्रमको पछि नलागि आवश्यकताभन्दा धेरै ग्यास खरिद नगर्न उपभोक्तालाई आग्रह गर्नुभयो। अघिल्लो वर्षको आयातको तुलनामा नियमित माग धान्न सक्ने परिणाममै ग्यास आयात भए पनि बीचमा आधा सिलिण्डर दिँदै आएकोमा भरि सिलिण्डर उपलब्ध गराउन थालिएपछि बजारमा माग र आपूर्तिको असन्तुलन भएको उहाँले बताउनुभयो। मन्त्री कुमारीले अहिले 58 एलपी ग्यास उद्योग सञ्चालनमा रहेको जनाउँदै 10,166 मेट्रिक टन कुल भण्डारण क्षमता 1,75,00,000 ग्यास सिलिण्डर दैनिक फिलिङ क्षमता रहेको जनाउनुभयो। उहाँले संसदीय समितिको निर्देशन कार्यान्वयनको लागि सम्बन्धित निकायलाई निर्देशन दिई अनुगमन अघि बढ़ाइएको उल्लेख गर्नुभयो। मन्त्री यादवले माग बढ़ेकाले 3 महिनाको लागि भारतबाट ग्यास आयातको कोटा थप्न कूटनीतिक माध्यमबाट पहल भइरहेको पनि स्पष्ट पार्नुभयो। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। धादिङको गजरी राई गाउँका बालुवा मजदूरको जीविकोपार्जन संकटमा समस्या समाधानको लागि पहल हुँदै फनिसको 27 स्थापना दिवसको अवसरमा इच्छा कामना न्यूजका कार्यकारी सम्पादक गुरूङ सम्मानित। शेयर बजार आज पनि घट्यो र 15 दिनभित्र नागढुङ्गा मुलिन क्षेत्रका विद्युत पोल सार्न संसदीय समितिको निर्देशन। भदौदेखि फेरि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय। यसका साथै अहिलेलाई खबर यति नै। बेलुकी 8:30 खबर लिएर आउँछु। प्राविधिक मित्र अभिकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म रेख बिदा हुन्छु। नमस्कार।

0: एक्सट्रीम इमेजिंग टाइम चेक अहिले ठीक 7 बजेको छ। एक्सट्रीम इमेजिंग टेक द डिफरेंस फील द एनर्जी
1: रेडियो धारी समय संकेत
2: अहिले साँझको 7 बज्यो।
3: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै सिर ठाडो पारिरहेका छौं सदा सर्वदा।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज
1: गाउँको दिन रात इन्टरनेट आयो है
2: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 सुविस्तो इन्टरनेट
3: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ
4: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ
3: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने रगत आउने दुखाई हुने मलद्वार सुनिने पोल्ने टिप निस्कने मलद्वारबाट तरल पदार्थ निस्कने बारम्बार दिशा लाग्ने कब्जियत हुने मलद्वारको बाहिर पिरो आउने यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाडजोर्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्
4: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ साथै जीवनशैली परामर्श पनि दिइन्छ
3: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ
4: हाम्रा अन्य सेवाहरू बाथ युरिक एसिड हड्डी खिएको नसा च्यापिएको गठिया अर्थोराइटिसको उपचार
3: सुगर ब्लड प्रेसर थाइराइड कोलेस्ट्रोल महिला तथा पुरूषमा देखिने यौन समस्या यौन असन्तुष्टि शीघ्र स्खलन धातु तथा श्वेत प्रदर स्त्री रोगहरू बाँझोपना तथा निसन्तान आदिको उपचार
4: जन्डिस निमोनिया हेपाटाइटिस बी तथा सी पत्थरी किडनीको रोग कलेजोको रोग आदिको उपचार
3: दम खोकी मेडिकल फेल छातीको दाग माइग्रेन टाउको दुख्ने पिनास ग्यास्ट्रिक अल्सर नाक कान घाँटी आँखाको रोगहरूको उपचार
4: छालाका रोगहरू सेतो दुबी चाया पोतो डन्डीफोर दाद एलर्जी खटिरा निको नभएका घाउहरूको सफल उपचार
3: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि
4: फोन नम्बर 0-521-248 मोबाइल नम्बर 98-41-14-94-84
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बात, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेशी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843338398913713100। शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू:
1: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा,
0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपिडी सेवा,
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
1: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
0: भिडियो एक्सरे सेवा,
1: इको सेवा हरेक दिन बिहान र बेलुका,
0: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङबेसीद्वारा जनहितमा जारी सन्देश। औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो, खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौ, कहिले आफैले, कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्टी माइक्रोबियल रेसिस्टेन्ट AMR बनाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ। औषधिको दुरूपयोग रोकौं, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौं, सचेत बनाऊ।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 MHz।

0: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला? बाबुलाई केही थाहा छ त?
1: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ। रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ, त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनु पर्छ। कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रो पहिचान हुन्, त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
0: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
1: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ, पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ नि काकी।
0: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
1: रैथाने बाली जोगाऊ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
0: एफएओ नेपाल, भीमसिंह थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
2: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त? तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन? त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
2: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स, धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
5: सम्पर्क मोबाइल 97140131429।

0: Estonia.
1: Extreme energy drink.
2: होइनै बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
3: सुन जस्तो चीज जात पाए त बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
2: है तपाईँ पनि के चिन्ता लिइरहनु भएको भ्याडिङ बेसीमा रहेको सलाङ श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
3: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
4: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँ
5: हजुर हामी कहाँ तपाईले चाहेर भने जस्तै नयाँ सुनचाबीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचाबी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचाबी पसल धादिङबेसी पुछार बजार
2: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660
3: सुन्न गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
6: त्रिमूर्ति छँदैछ नि
3: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ
6: त्रिमूर्ति छँदैछ नि
3: आफूलाई समस्या परिरहेको छ त्यो मजा गरेर बस्छ भने भन्नु छिटो
6: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
2: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजु कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
7: त्रिमूर्ति मोबाइल हाउस धादिङबेसी मिलनटोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183307
8: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
1: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
0: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
1: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ।
0: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
1: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
0: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी वा कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
2: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
3: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
4: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
3: के हुनु नि बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने।
4: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
5: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ स्थित धादिङ, प्रोपराइटर नवीन कुमार श्रेष्ठ।
5: फोन नम्बर 0105-2363, मोबाइल नम्बर 9841-2623-83।
7: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: Extreme energy drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठीघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी त्रिवेणी चोक, पुरानो सीपी कलेजको भवन, सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-3723।
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
2: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
2: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नै आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
3: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नक्कली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
4: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको

0: वहां संपर्क 98 15 92 37 34।
1: ए भान्जा, अब काठमाडौँ गइदैन, निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु। अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त? उता हेर त भान्जा, हेरिरहेछु त मामा। के देखौ त भान्जा? प्रतीक कम्प्युटर सेन्टर। यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ? मामा भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब काठमाडौँ गइँदैन, धादिङ बेसी 20,000 को प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
2: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी 20,000 को प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
3: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 010-5509-17, 97-5-10-97-778।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: यस शुभलाभ पोलिक्लिनिक प्राली धादिङ दिशीमा प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर धनलक्ष्मी गुरुङद्वारा प्रत्येक महिनाको पहिलो हप्ता र तेस्रो हप्ता प्रसूति तथा महिला रोग सम्बन्धी सम्पूर्ण चेकजा तथा उपचार गराइने हुँदा निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेकजाँच,
0: महिनावरी गडबडी हुने वा महिनावरी हुँदा तल्लो पेट धेरै दुख्ने भएमा,
1: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेकजाँच, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने,
0: आल खस्ने समस्या भएमा,
1: डिम्बाशयमा भएको सिस्टको क्यान्सर, गुड भएको नभएको जाँच,
0: पाठी घरको मुखको क्यान्सरको जाँच,
1: लामो समयदेखि पिसाब पोल्ने समस्या भएमा,
0: महिलाहरूको स्तनमा गिर्खाहरू भई दुखाइ भएमा,
1: बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएमा
0: र 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक ताली, नीलकण्ठ 3, धादिङ बेसी, पुसार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी, त्रिवेणी चोक, पुरानो सीपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-37-23।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छ नै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नै आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदै छ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, बीच बजार, मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै स्थिर ठाडो पारिरहेका छौँ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: राष्ट्र ब्याङ्कबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा
2: सेनेटरी सामान
3: अधिकारी सबलाई
2: बोझो फ्रेन्ड
3: अधिकारी सबलाई
2: धारा फिटिङ
3: अधिकारी सबलाई
2: टाइल मार्बल
3: अधिकारी सबलाई
4: ए दाई के को नाराबाजी हो दाई
5: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
4: के हो ल त हामीलाई नि भनिदिनु न
5: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष पलम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
6: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0251 7038 मोबाइल नम्बर 9840 39 46 56
7: यस शुभला पोलिक्लिनिक प्राली धादिङ विषयमा प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर धनलक्ष्मी गुरूङद्वारा प्रत्येक महिनाको पहिलो हप्ता र तेस्रो हप्ता प्रसूति तथा महिला रोग सम्बन्धी सम्पूर्ण चेकजा तथा उपचार गराइने हुँदा निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला
8: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच
7: महिनावरी गडबडी हुने वा महिनावरी हुँदा तल्लो पेट धेरै दुख्ने भएमा
8: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच तल्लो पेट दुख्ने सेतो पानी बग्ने योनि चिलाउने
7: आन खस्ने समस्या भएमा
8: डिम्बाशयमा भएको शिष्टको क्यान्सर गुण भएको नभएको जाँच
7: पाठी घरको मुखको क्यान्सरको जाँच
8: लामो समयदेखि पिसाब पोल्ने समस्या भएमा
7: महिलाहरूको स्तनमा गिर्खाहरू भई दुखाइ भएमा
8: बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएमा
7: र 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ सम्पर्क ठेगाना
8: सुबला पोलिक्लिनिक प्राली नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार प्रहरी बीट अगाडि फोन नम्बर 0105211153 मोबाइल नम्बर 9852121153 र 9843878342
9: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा बाजोपन निसन्तान हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच महिनावरी गडबडी हुने तल्लो पेट दुख्ने सेतो पानी बग्ने योनि चिलाउने आङ खस्ने लामो समयदेखि पिसाब पोल्ने महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा महिनावरी हुँदा रगत धेरै बगे गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे एनामोली स्क्यान थाइरोइड स्क्यान शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन सम्पर्क फोन नम्बर 0105213667 9841003349 र 9843404023
10: सुन्दै हुनुहुन्छ समुदायको लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

नमस्ते नमस्ते आज मित्र रेडियो धादिङ एसएसएमई गहसको तरंग बाटो तपाईसँग चाहिँ बिहान 2000 जोडी तपाईँलाई स्कार्टकामा स्वागत गर्न र तपाईँ सँगसँगै प्रयाणी गर्न तपाईँको आफ्नै मित्र तपाईँको रेडियो स्पिड अगाडि मात्र नभइकन तपाईँको फोन माटो हेर्नुहोस् त विभिन्न तरंग मार्फत चाहिँ तपाईँ सँगसँगै सहभागी भएको छु र कुराकानी गर्न तपाईँ सँगसँगै यो बिहानी अवश्य पनि आफै सही प्रकारले रहने जमर्को गरिरहेको छ। तपाईँ यो बिहान के गर्दै हुन्छ? उठिसक्नुभयो? हेर्नुहोस् त तपाईँको नजिकमा चारैतिर उज्यालो प्रवेश गर्दैछ। उज्यालो सँगसँगै यो वर्ष तपाईँ पनि हो, कतै ठाउँ झरी पानी परिरहेको छ, सिन पानी परिरहेको हुनसक्छ, कतिजना बाबु भाइने दिदी बहिनीहरू यो बिहान बिस्तारै उठ्ने तरकारमा हुनुहुन्छ होला, कतिजना आमा बुवाहरू तपाईँ उठेर भान्सामा ओहो चिया पिउनु पर्यो भन्ने सोच र विचारको साथ चुलो चलाउँदै हुनुहुन्छ होला, भाँडो यता उता खोज्दै हुनुहुन्छ होला, कति पानी भोग्दै हुनुहुन्छ, पानी सार्दै हुनुहुन्छ, धेरैजना दाजुभाइ दिदीबहिनीहरू ओह्रालो झर्दै हुनुहुन्छ या दुध दुँदै हुनुहुन्छ, गोबर सोर्दै हुन्छ, भगाडो सोर्दै हुनुहुन्छ, चिया पिउँदै हुनुहुन्छ। मलाई लाग्छ तपाईँको घर दैलोमा तपाईँ सँगसँगै यो बिहानी कुराकानी मात्र होइन तपाईँको नजिकमा बसेर कप तातो चिया विदेश रूपमा किन्दै गफ गरेको जस्तै लागिरहेको छ होइन। अवश्य यो बिहानी तपाईँको निम्ति महत्त्वपूर्ण बिहान हुनसक्छ। अवश्य यो बरसातको समय तपाईँले याद गर्नुपर्ने हुन्छ कि तपाईँको वरिपरि पनि विभिन्न मूलहरू फुटेको हुनसक्छ, नयाँ पानी पलाएको हुनसक्छ र त्यसकारण तपाईँले जता मलाई त्यतिको पानी पिउनुभयो भने तपाईँको स्वास्थ्यलाई यसले असर गर्छ, तपाईँको शरीरले पनि त्यो पानीले सहजसँगले स्वीकार नगर्ने भएको कारण गर्दा तपाईँको शरीरमा रुगा खोकी मात्र होइन कतिजनालाई त पखाल लाग्ने अनि कतिजना बान्द हुने समस्याहरू पनि देखा परिरहेको छ। त्यस कारण तपाईँ जोगिनुपर्छ, याद गर्नुहोस्, शरीरलाई वास्त गर्नुपर्छ, शरीरलाई स्वास्थ्य राख्नुपर्छ। शरीर तपाईँको महत्वपूर्ण हुने होइन, शरीर छ सबै कुरो हुन्छ नि होइन र हो। यो महत्वपूर्ण समय सँगसँगै यो बिहान तपाईँको निम्ति महत्वपूर्ण हुनको निम्ति तपाईँ रेडियोको नजिक रहनुपर्ने हुन्छ। एउटा धेरैवटा प्रश्न यस्ता हुन्छ जसको जवाब हामीसँग हुँदैन र धेरै मानिसले विचार गरिरहेको हुन्छ, ओहो यो व्यक्तिले मलाई जवाब दिन्छ, सोचिरहेको हुन्छ, यी कुराहरू याद गरिरहेको हुन्छ, यसले पनि हाम्रो जीवनमा निराश उत्पन्न गराउँछ। कतिजना जवाब नभएको कारणले गर्दा, उत्तर नभएको कारणले गर्दा जीवनमा खुसी र आनन्द हुँदैन। जीवनमा कसरी अघि बढ्दै जान सकिन्छ मानिसको सोचै र विचारमा फरक पर्छ। अवश्य यो बिहानी तपाईँले यी यस्तै यस्तै कुराहरू विचार गर्दै हुनुहुन्छ भने यी र यस्ता यस्ता महत्वपूर्ण विषयको बीचमा रहेर तपाईँले मेरो कुराकानी हुनेछ। तपाईँ रेडियोको नजिक रहनुहोला, म तपाईँको आफ्नै भाइ र तपाईँ अहिले सुन्दै हुनुहुन्छ बिलिभर स्पिन्चर धादिङ बेसीद्वारा प्रस्तुत तपाईँकै आफ्नै नौलो रेडियो कार्यक्रम आत्मिक यात्रा।

यो नौलो रेडियो कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। तपाईँको सल्लाह अनि तपाईँको सुझाव, तपाईँले गर्नुभएको सहयोग अनुदान कति महत्वपूर्ण छ यहाँनिरभित्र। तपाईँले यस रेडियो कार्यक्रमलाई विभिन्न तरङ्ग मार्फत सुनिरहनु भएको छ। तपाईँले हामीलाई विभिन्न माध्यमद्वारा पनि सल्लाह सुझाव दिनुहुन्छ। हृदयदेखि तपाईँलाई धन्यवाद दिँदै तपाईँको बीचमा विशेष गरी यो बिहानी समुद्र अर्थपूर्ण गीत संगीतलाई पनि राख्नुपर्ने हुन्छ। यो मिठो गीत संगीत तपाईँमा छोड्दै म तपाईँबाट के समय ओझेल पर्न चाहन्छु है।

मान्छेको बस्तीभित्र सुवालोले ठाकिएको छ, हटाइदिने कोही हुन्न, छोइदिने मात्र हुन्छ। मान्छेको बस्ती अवश्य तपाईँलाई थाहा छ घनघोर हुन्छ, कति आनन्द खुसी रमाहाट पनि हुन्छ, र कतिजना मान्छेहरू मानिसको बीचमा मानिसै भएर पनि जिउन सकिरहेको हुँदैन। मान्छे अवश्य नै मान्छे नै हो, तर त्यो मान्छेको व्यवहार कतिजनाको बीचमा नहुन सक्छ। तर मान्छे मान्छे भएर जिएपछि यो धरतीमा मान्छेको महत्व के हो भन्ने कुरो पनि जान्नुपर्ने हुन्छ, होइन र अवश्य नै। तपाईँले यो बिहानी रहे समय रेडियो धादिङ मेगा हजको तारको मात्र नभएमा तपाईँले मेरो फेसबुक लाइभ मार्फत पनि यस कार्यक्रमलाई सुनिरहनु भएको छ, जसले तपाईँको जीवनलाई छुट्टै परिवर्तन गर्ने सन्देशमूलक कार्यक्रम अवश्य यो कार्यक्रम हुन सक्छ, र तपाईँको जीवनलाई परिवर्तन गर्ने सन्देशमूलक कार्यक्रम सँगसँगै यो कार्यक्रमलाई तपाईँको जीवनमा आशिष ल्याउने महत्वपूर्ण एउटा कारण बन्न सक्छ, जसले तपाईँ अवश्य यस कार्यक्रमद्वारा आशिष लिन सक्नुहुनेछ। मित्र, के तपाईँले कहिले यो विचार गर्नुभएको छ कि आज कि भोलि नै तपाईँको मृत्यु भयो भने तपाईँको आत्मा कहाँ जानेछ होला? के तपाईँले यो आत्माको बारेमा विचार गर्नुभएको छ? के तपाईँले अनन्त जीवन पाउनुहुन्छ होला? अनि तपाईँ छक्क पढ्नुभयो होला आनन्द जीवन भनेको के हो? के तपाईँको नाउँ जीवनको पुस्तकमा लेखिएको छ होला? अवश्य पनि यो प्रश्नहरू तपाईँले मेरो हृदयमा खेलिने प्रश्नहरू हुन्। परमेश्वरको इन्साफबाट तपाईँ कसरी बाँच्नुहुनेछ? के मृत्युपछि पनि कुनै जीवन छ? छक्क पर्नुहुन्छ कति मानिसको, धेरै मान्छेले सिद्धियो मृत्युपछि भनेको सबै खत्तम भयो। होइन मित्र, मृत्युपछिको जीवन महत्वपूर्ण छ। तपाईँ यो समय देश गरी रेडियो थाली यसो मेगा हजको तरङ्ग मार्फत मात्र होइन, तपाईँ मेरो बोली आवाजलाई सुनिरहनु भएको छ। यो मान्छेको आवाज हो, तपाईँ सँगसँगै यो कुराकानी गर्न म मान्छे भएर तपाईँको बीचमा जिइरहेको छु। जब तपाईँसँग म बोल्न सक्छु त्यो समयसम्म मान्छे हुन्छ, बोली यो मबाट हराउँछ, म मान्छे हुँदैन, एउटा मूर्तको रूपमा स्थापित हुन्छ, नाम परिवर्तन हुन्छ। त्यसकारण मान्छे भनेको तपाईँले मेरो यो भौतिक शरीर होइन, मान्छे भनेको तपाईँले मेरो जीवनभित्र भएको आत्मा हो, जसले तपाईँ सँगसँगै बोल्न एउटा साहस र उत्साह प्राप्त गरिरहेको छ। त्यसकारण तपाईँ मान्छे कहिले पनि मर्दैन, याद गर्नुहोस्। भौतिक शरीर नष्ट भएर जाने कुरा हुन्, तर मान्छे मर्दैन। त्यो मान्छेको निम्ति तपाईँले बस्ने स्थान तयार गर्नुपर्छ। त्यो ठाउँ कहाँ हो? यो जब मान्छे विचार्छ मृत्यु, मान्छेको जीवन पनि भौतिक शरीरबाट आत्मा अलग हुने एउटा प्रक्रियालाई मृत्यु भनिन्छ भने, आत्मा अलग भएपछि त्यो आत्मा बस्ने स्थान कहाँ हो? के तपाईँले यो बारे कहिले विचार गर्नुभएको छ? के तपाईँले यो बारे कहिले सोच्नु भएको छ? धेरैजनाको मनमा यस्ता प्रश्नहरू हुन्छन्, तर सबैले यी प्रश्नहरूको उत्तर जान्दैनन् र थाहा पनि छैन, पाउन सकिरहेका हुँदैनन्। त्यसकारण जीवनमा निराश

पढ्नुहुन्छ, परमेश्वरको वचन पवित्र धर्मशास्त्र बाइबलले यस विषयमा के भन्छ? तपाईँ मैले यो विषयमा सोच्नुपर्ने हुन्छ र थाहा गर्नुपर्ने हुन्छ। पहिलो यौनको पुस्तक 5:13 पदले तपाईँहरूलाई जानकारी गराउँछ कि तिमीहरूले अनन्त जीवन पाएका छौ भन्ने कुरा जान भन्ने हेतुले परमेश्वरको पुत्रको नाउँमा विश्वास गर्ने तिमीहरूलाई यो पत्र लेख्दैछ। सन्त यौन जसलाई प्रेरित भनेर भनिन्छ, प्रेरित सन्त यौन लेखेको पत्रद्वारा तपाईँले र मैले यो कुरा महत्वपूर्ण थाहा पाउन सक्छौ। तपाईँ स्वर्ग जानुहुन्छ के? तपाईँले कहिले यो सुन्नुभएको छ भन्ने प्रश्न गर्दा त मानिसले भन्छ, ओहो नमरी त्यो म कसरी जान्न सक्छु र, त्यो पछिको कुरा हो नि हो भन्ने यही होइन। धेरै जनाले यस्तै उत्तर दिन्छ होइन र, कसै कसैले भन्छन् खोइ मलाई त थाहा छैन, कहाँ जान्छ के गर्छ कस्तो हुन्छ, म मरेपछि मेरा आफन्तले मेरो नाउँमा प्रार्थना गर्नेछन् पूजाआजा गर्नेछन् अनेक प्रकारका दान पुण्य गर्नेछन् तब म स्वर्गमा जानेछु। तर पनि म स्वर्ग जानेछु भन्ने निश्चयता मानिसहरू हुँदैन, निश्चयता भन्ने कुरो मान्छेलाई थाहा हुँदैन, भन्न सकिँदैन। मानिसहरूले यस्तो थरी थरीका उत्तर दिन्छन् होइन र। मित्र म तपाईँलाई सोध्न चाहन्छु कि आज यस समय र यस घरी नै तपाईँको यो धरतीबाट तपाईँको जीवनमा अवश्य पनि एउटा महत्वपूर्ण समय आयो भने, यस राति नै तपाईँ मर्नुभयो र मृत हुनुभयो भने तपाईँको आत्मा कहाँ जानेछ? तपाईँको मृत्यु भएपछि तपाईँको अवस्था कस्तो होला? के तपाईँ स्वर्ग जानुहुनेछ? आज मानिसहरू संसारका धेरैवटा कुराहरूमा व्यस्त छन्, अल्मलिएका छन् अनि यी प्रश्नहरूमाथि कसैले पनि ध्यान दिँदैनन्, सोच्ने फुर्सद छैन। यो संसारबाट गएपछि मानिसको जीवन के हुने हो भन्ने विषयमा धेरैजनाले चासो लिँदैनन्, मतलब पनि गर्दैन, वास्तव पनि गर्दैन। यस्तै भएको छ होइन र? के मानिसले अहिले संसारमा हुँदा नै स्वर्ग जाने कि नजाने भन्ने कुराको निश्चय गर्नु सक्छ, गर्न सक्छ? के यो विषयमा कुराकानी गर्न सक्छ, थाहा हुन सक्छ, निश्चय गर्न सक्छ? मित्र म तपाईँलाई भन्न चाहन्छु अवश्य पनि सक्छ, अवश्य सक्छ। के तपाईँलाई यो कुराको बारेमा निश्चय त छ? तपाईँले सोध्दैछ, तपाईँसँगै कुराकानी गर्दैछ, अरूहरूको भलाइ हुने काम गर्नु, धर्म कर्म गर्नु, पुण्य कर्म गर्नु नराम्रो होइन, असल कार्य हो। दान पुण्य गर्नु तपाईँ मेरो निम्ति यो महत्वपूर्ण कार्य पनि, यस्ता कार्यहरू असल छन्। तर यस्ता कार्यहरू गरेर मानिसले पापको क्षमा पाउन सक्दैन, मोक्ष पाउन सक्दैन, उद्धार पाउन सक्दैन अनि मुक्ति पनि पाउन सकिँदैन। मुक्ति पाउनलाई मुक्ति दिनेवाला चिन्नै पर्ने हुन्छ, कसले मुक्ति दिन्छ भन्ने कुरो थाहा, बाटो पत्ता लाउनै पर्ने हुन्छ। मुक्ति पाउनको निम्ति यस्तो कुराहरूमा भरोसा राख्नुहुन्छ भने अन्त्यमा गएर तपाईँ निराश हुनुहुनेछ, दुखित बन्नुहुनेछ अनि तपाईँ भन्नुहुन्छ मैले यो गरेँ त्यो गरेँ यस्तो गरेँ उस्तो गरेँ तर मेरो जीवनमा निराश मात्र भयो, आशिष भएन, समस्या आयो, किन के कारण हो? बाटो नचिन्नुको मुख्य एउटा कारण पनि हो। त्यसकारण पवित्र धर्मशास्त्र भाइबलको वचनले तपाईँ मलाई बताउँदछ कि यौन रचित सुसमाचारको पुस्तक 14:6 यीशुले भन्नुभयो बाटो सत्य र जीवन मनै हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ जान सक्दैन। अवश्य नि तपाईँ मलाई बाटो देखाउने व्यक्ति तपाईँ मैले पत्ता लाउनुपर्छ, त्यो ठाउँ थाहा हुनुपर्छ। मानिसले बनाएको धर्म कर्मको नियमद्वारा आत्माको उद्धार हुनु भनेको असम्भव कुरा हो, सक्दैन, कति जस्तो गाह्रो छ। संसारमा पापको प्रवेश कति बेला भयो के तपाईँलाई थाहा छ? ओहो।